0: विवाद चर्किरहेका बेला संसदीय दलको बैठकले टुंग्याएको हो। एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारहरूको भागबण्डामा बागमती प्रदेशको नेतृत्व एमाले पाएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष दशौं संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नुहुने सम्भावित कार्यसूची छ। राष्ट्रसभाको बैठक दिउँसो 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र कानून न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यक्रम छ। सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम नमान्ने 43,593 सवारी साधन कार्यवाहीमा परेका छन्।
4: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार कार्यवाहीबाट 3,18,00,000 राजस्व संकलन भएको छ। कार्यालयका प्रमुख प्रहरी उपेक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष 2082-83 प्रदेशका 9 जिल्लामा 39,212 सवारी साधन कार्यवाहीमा परेका थिए। चालू आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै 4,381 सवारी साधनलाई कार्यवाही गरिएको उहाँले जानकारी दिनुभयो। गत साउनमा मात्रै ट्राफिक कार्यवाहीबाट 37,90,000 जरिवाना असुल भएको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी 13,648 मोटरसाइकल कार्यवाहीमा परेका थिए। 8,893 जीप कार, 6,285 ट्रक, 3,711 ट्र्याक्टर, 1,785 बस र 4,890 अन्य सवारी साधन कार्यवाहीमा परेका थिए। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष सुदूरपश्चिममा सवारी दुर्घटनामा परि 250 जनाको मृत्यु भएको थियो। 1,381 जना गम्भीर र 1,162 जना सामान्य घाइते भएका थिए।
3: सत्तारूढ आसुपा सांसद ज्वाला संग्रौलाको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभा बैठकमा चर्का चर्की परेको छ।
5: वर्तमान सरकारको कामप्रति प्रतिपक्षले उठाउँदै आएका सवालमा आक्रोश फोक्दै संग्रौलाले जेएनजी विद्रोहका कुरा समेत जोडेर पुराना सरकारमाथि औंला उठाउनु भएको थियो।
6: यो देशले सबैभन्दा व्यतिथि र भ्रष्टाचारको घाउ यही 35 वर्षभित्र पाएको छ। यो सरकार यो देशलाई भ्रष्टाचार, व्यतिथि, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ। अस्ति भर्खर एकजना विद्वान मान्यज्यूले भन्दै हुनुहुन्थ्यो कि तपाईँहरूले सोक्नु भएन, अब हामी आउँछौ र सरकार चलाउँछौ। उहाँहरूले नै नेतृत्व गरेको तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेएनजीको रगत अझै राम्रोसँग सुकेको छैन। भदौ 23 र 24 गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवा आमाहरू बरखी पारेर बसिरहनु भएको छ। उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन। कुन हिम्मतले फेरि यहाँ आउँछौ र तिनै जनतामाथि शासन गर्छौ भनेर उहाँले भनिरहनु भएको छ।
5: संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदले उठेर विरोध जनाएका थिए। प्रतिवादमा उत्रिएकी एमाले सांसद साजिदा सिद्दिकीले वर्तमान सरकारले नै मुलुकमा गुण्डाराज चलाएको आरोप लगाउनु भयो।
7: आज गुण्डा राजका कुरा गर्दा गुण्डा राज कहाँ छन् भनेर तपाईँहरूले भन्नुपर्ने अवस्था आयो, किनभने तपाईँको सरकार छ, गुण्डा राज त्यही छ। आज प्रतिपक्षले बोल्दा तपाईँले गुण्डा भनेर बयान गर्ने, देशको अवस्था कहाँ गइसकेको छ? आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ, हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौँ। जेएनजी आन्दोलनका कुरा गर्दा अलिकति लाज पनि लाग्नुपर्छ। सिराहामा तपाईँका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ।
5: लगतै प्रतिवादमा उत्रिएकी सांसद संग्रौलाले सिद्दिकीको भनाई रेकर्डबाट हटाउन समेत माग गर्नुभयो।
6: यदि त्यो गुण्डाराज शब्द आपत्ति भएछ भने एउटा कुरा प्रश्नसँग भन्न चाहन्छु। तत्कालीन सरकारले केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुण्डाहरूको लिस्ट देखाइदिउ सभामुख महोदय। अनि अर्को कुरा, कसको प्रहरी भनेर उहाँले इङ्गित गर्न खोज्नु भएको?
5: नियमापत्तिमा संग्रौलालाई स्पष्टीकरणको मौका दिएको भन्दै एमाले सांसद रंगिला यादवले सभामुखको आसनमा बसेकी उपसभामुख रुबी ठाकुरको भूमिकामाथि समेत प्रश्न उठाउनु भएको छ।
8: जुन तत्कालीन सरकारले चाहिँ गुण्डा पालेर यस्तो गर्यो उस्तो गर्यो जुन उहाँले भन्नुभएको छ, अहिलेको सरकारले कति गुण्डा पालेको छ उहाँलाई थाहा छ कि छैन? त्यो नियम आपत्ति भइसकेपछि स्पष्टीकरण दिन मिल्दैन। त्यो कुन नियममा स्पष्टीकरण दिन लेखिएको छ?
5: दुवै पक्षका सांसद बीच आरोप प्रत्यारोप चलेपछि बैठकमा हो हल्ला भएको थियो।
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्न परीक्षा अघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थी सहित 7 जना विरूद्ध मुद्दा दायर भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: गाउँपालिकाले सेवाग्राही खोज्दै पोखरा आएर यही नै सेवा दिन थालेपछि म्याग्दीको धौलागिरीका नागरिकलाई बर्खाको समयमा गाउँ जानु परेन। यसबाट सेवाग्राही खुशी भएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: म्याग्दीको धौलागिरी गाउँपालिका 5 स्थायी घर भएका हितमान छन्त्याल हाल पोखरा 16 दीपमा बस्नुहुन्छ। उहाँले 2056 सालदेखि अपाङ्गताका आधारमा सामाजिक सुरक्षा भत्ता बुझ्नुहुन्छ। यसअघि भत्ता परिचय पत्र नवीकरणका लागि उहाँ 2 दिनको समय लगाएर गाउँमा जाने गर्नुभएको थियो, तर यसपटक भने उहाँलाई आफ्नो गाउँ फर्किनु परेन। गाउँपालिकाले पोखरामै आएर सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा उपलब्ध गराएपछि छन्त्याल जस्ता धेरै सेवाग्राहीका लागि गाउँसम्म पुग्नुपर्ने बाध्यता हटेको हो। बर्खाको समय बाटो पनि अप्ठ्यारो हुने र जान आउन खर्च पनि बढी लाग्ने गरेकामा पोखरामै बसेर आफ्नो काम पूरा गर्न पाएपछि उहाँले खुसी व्यक्त गर्नुभयो। शिविर मार्फत दिइएको सेवा राम्रो रहेकाले आगामी दिनमा अझ व्यवस्थित गर्नुपर्ने उहाँ बताउनुहुन्छ।
5: पालिकामा घटेका हाम्रा जनप्रतिनिधिहरूलाई फेरि विशेष धन्यवाद दिन चाहन्छु। उहाँहरूकै पहलबाट नै यो सम्भव भएको हो र यसमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै आदि दिनहरूमा चाहिँ अझ राम्रो गर्दै जानेछ भन्ने मैले अपेक्षा गरेको छु।
4: गाउँपालिका अध्यक्ष प्रेमबहादुर पुनका अनुसार पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका पालिकावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर आयोजना गरिएको हो। शिविर मार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि पञ्जीकरणका सबै सेवा प्रदान गरिएको थियो। सामाजिक सुरक्षा भत्ताका लागि गाउँपालिकामै नाम दर्ता भएका तर हाल पोखरा तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेका ज्येष्ठ नागरिक अशक्त तथा बिरामी लाभग्राहीलाई विशेष गरी बर्खाको समयमा गाउँसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर सेवा दिएको अध्यक्ष पुनले बताउनुभयो। गाउँपालिकाले यसरी सहरमा आएर सेवा दिन थालेपछि पोखरा तथा काठमाडौँमा बसाई सराई लिएर जाने क्रम समेत घटेको पालिकाले जनाएको छ।
6: धौलागिरी गाउँपालिकाका यहाँका चाहिँ बासिन्दाहरू जो पोखरा काठमाडौँ आएर बस्नुहुन्छ र बसेसारै गर्नु भएको छ र उहाँहरूलाई चाहिँ यो शिक्षा भत्ता ल्याउने मान्छे अब वृद्ध भत्ताहरू एकदम वृद्ध अवस्था हुने भएको थियो र गाउँमा जान यो पर्खेर मास्क असस हुनाको हिसाबले अब विशेष गरेर हामी चाहिँ यहाँ आएर सेवा लिने गर्छौँ र यसको तात्पर्य फेरि बसेसराई अहिले गाउँको बस्तीहरू पुरै खाली अवस्था हुँदै गर्दा पनि त्यहाँको बसाइसराई अलिकति कम होस् कम त्यहाँ पनि काठमाडौँ पोखरा रोजगारको हिसाबमा शिक्षाको हिसाबमा विभिन्न रोजगारको हिसाबमा आएर सहरमा बस्दै गर्दा पनि उहाँहरूले चाहिँ बसेसराई चाहिँ अलिकति कम होस् भन्ने उद्देश्यले हामीले चाहिँ यो कार्यक्रम चाहिँ सुरुवात गरेको। विशेष गरेर हामीले चाहिँ यो सेवा धौलागिरी गाउँपालिकाको त्यहाँको हाम्रा जनता त्यहाँ गाउँलाई हामीले पब्लिकले चाहिँ हामीले विशेष गरी यहीँ आएर आफ्नो घर दैलोमा कति बिरामी हुनुहुन्छ कति चाहिँ तपाईँको हस्पिटलमा गएर पनि हामीले सेवा दिने गरेका छ कतिपय कति अवस्थामा हामीले बेडमा गएर हामीले सेवा दिने गरेका छ यसलाई विशेष गरेर उहाँले पाउने सेवा सुविधाबाट वञ्चित नहुनु।
3: सरकारले राष्ट्रिय अनुसन्धान विभागमा ठूलो पुनर्संरचना गर्ने तयारी गरेको छ। विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तहत ल्याएर 30 वर्ष उमेरहद र 55 वर्ष सेवा अवधि लागू गर्ने तयारी भइरहेको छ। यसका लागि विभागको नियमावली संशोधन गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यो व्यवस्था लागू भएमा विभागका मुख्य अनुसन्धान निर्देशक सहित निर्देशकदेखि सह अनुसन्धान निर्देशकसम्मका 19 उच्च अधिकारी प्रभावित हुनेछन्। हालका केही वरिष्ठ अधिकारी भने पदमा रहने सम्भावना छ। सरकारले विभागको कर्मचारी दरबन्दी पनि घटाउने तयारी गरेको छ। अहिले 2,265 जनाको दरबन्दी रहेकोमा यसलाई 1,000 भन्दा कममा झार्ने तयारी भइरहेको छ। त्यससँगै प्रविधिमा दक्ष नयाँ जनशक्ति भित्राउने सरकारको योजना छ। सूचना संकलनका लागि करिब 100 जना आईटीमा दक्ष एजेन्ट राख्ने र उनीहरूको परिचालनमा बजेट बढ़ाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। विभागमा अहिले रहेका एजेन्टको परिचालन र खर्च पारदर्शी नभएको गुनासो आएपछि सरकारले त्यसलाई व्यवस्थित गर्ने तयारी गरेको छ। यस्तै विभागका सूचना प्रविधि प्रणालीमा सुधार गर्ने काम पनि अघि बढ़ाइएको छ। प्रधानमन्त्री कार्यालयको आईटी टोलीले गत असारमा विभागको कार्यालय पुगेर त्यहाँको प्रविधि र सफ्टवेयर प्रणालीबारे जानकारी लिएको थियो। राष्ट्रिय अनुसन्धान विभागमा अहिले करिब 1,800 कर्मचारी कार्यरत छन्। विभागले देशको सुरक्षा र राष्ट्रिय हितसँग सम्बन्धित सूचना संकलन तथा विश्लेषण गरेर सरकारका सम्बन्धित निकायलाई बुझाउँदै आएको छ। काठमाडौँ उपत्यकामा आज पनि पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार उपत्यकामा आज मध्यम वर्षाको सम्भावना छ। दिउँसो केही बेर मौसम खुले पनि अपरान्न वा साँझतिर पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो। त्यसअघि भने काठमाडौँ उपत्यकाको मौसम सामान्यतया बदलिरहनेछ। घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने मौसमविद दाहालको भनाइ छ। उहाँका अनुसार उपत्यकामा दिउँसो 3 बजेपछि पानी पर्न शुरू हुनेछ।
1: यो BFBS कुल खबर रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો
3: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नुहुने सम्भावित कार्यसूची छ। राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र कानून न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यक्रम छ। सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम नमान्ने 43,593 सवारी साधन कार्यवाहीमा परेका छन्।
4: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार कार्यवाहीबाट 3,18,00,000 राजस्व संकलन भएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष 2082-83 प्रदेशका 9 जिल्लामा 39,212 सवारी साधन कार्यवाहीमा परेका थिए। चालू आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै 4,381 सवारी साधनलाई कार्यवाही गरिएको उहाँले जानकारी दिनुभयो। गत साउनमा मात्रै ट्राफिक कार्यवाहीबाट 37,90,000 जरिवाना असुल भएको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी 13,648 मोटरसाइकल कार्यवाहीमा परेका थिए। 8,893 जीप कार, 6,285 ट्रक, 3,711 ट्र्याक्टर, 1,785 बस र 4,890 अन्य सवारी साधन कार्यवाहीमा परेका थिए। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष सुदूरपश्चिममा सवारी दुर्घटनामा परि 250 जनाको मृत्यु भएको थियो। 1,381 जना गम्भीर र 1,162 जना सामान्य घाइते भएका थिए।
3: सत्तारूढ़ आसुपा सांसद ज्वाला संग्रौलाको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभा बैठकमा चर्का चर्की परेको छ।
5: वर्तमान सरकारको कामप्रति प्रतिपक्षले उठाउँदै आएका सवालमा आक्रोश पोख्दै संग्रौलाले जेएनजी विद्रोहका कुरा समेत जोडेर पुराना सरकारमाथि औंला उठाउनु भएको थियो।
6: यो देशले सबैभन्दा व्यतिति र भ्रष्टाचारको घाउ यही 35 वर्षभित्र पाएको छ। यो सरकार यो देशलाई भ्रष्टाचार, व्यतिति, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ। अस्ति भर्खर एकजना विद्वान मान्यज्यूले भन्दै हुनुहुन्थ्यो कि तपाईँहरूले सोक्नु भएन, अब हामी आउँछौँ र सरकार चलाउँछौँ। उहाँहरूले नै नेतृत्व गरेको तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेएनजीको रगत अझै राम्रोसँग सुकेको छैन। भदौ 23 र 24 गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवा आमाहरू बरखी बारेर बसिरहनु भएको छ। उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन। कुन हिम्मतले फेरि यहाँ आउँछौ र तिनै जनतामाथि शासन गर्छौ भनेर उहाँले भनिरहनु भएको छ।
5: संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदले उठेर विरोध जनाएका थिए। प्रतिवादमा उत्रिएकी एमाले सांसद साजिदा सिद्दिकीले वर्तमान सरकारले नै मुलुकमा गुण्डाराज चलाएको आरोप लगाउनु भयो।
7: आज गुण्डा राजका कुरा गर्दा गुण्डा राज कहाँ छन् भनेर तपाईँहरूले भन्नुपर्ने अवस्था आयो, किनभने तपाईँको सरकार छ, गुण्डा राज त्यही छ। आज प्रतिपक्षले बोल्दा तपाईँले गुण्डा भनेर बयान गर्ने, देशको अवस्था कहाँ गइसकेको छ? आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ, हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौँ। जेएनजी आन्दोलनका कुरा गर्दा अलिकति लाज पनि लाग्नुपर्छ। सिराहामा तपाईँका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ।
5: लगतै प्रतिवादमा उत्रिएकी सांसद संग्रौलाले सिद्दिकीको भनाई रेकर्डबाट हटाउन समेत माग गर्नुभयो।
6: यदि त्यो गुण्डाराज शब्द आपत्ति भएछ भने एउटा कुरा प्रश्नसँग भन्न चाहन्छु। तत्कालीन सरकारले केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुण्डाहरूको लिस्ट देखाइदिउँ सभामुख महोदय। अनि अर्को कुरा, कसको प्रहरी भनेर उहाँले इङ्गित गर्न खोज्नु भएको?
5: नियमापत्तिमा संग्रौलालाई स्पष्टीकरणको मौका दिएको भन्दै एमाले सांसद रङ्गिला यादवले सभामुखको आसनमा बसेकी उपसभामुख रुबी ठाकुरको भूमिकामाथि समेत प्रश्न उठाउनु भएको छ।
8: जुन तत्कालीन सरकारले चाहिँ गुण्डा पालेर यस्तो गर्यो उस्तो गर्यो जुन उहाँले भन्नुभएको छ, अहिलेको सरकारले कति गुण्डा पालेको छ उहाँलाई थाहा छ कि छैन? त्यो नियम आपत्ति भइसकेपछि स्पष्टीकरण दिन मिल्दैन। त्यो कुन नियममा स्पष्टीकरण दिन लेखिएको छ?
5: दुवै पक्षका सांसद बीच आरोप प्रत्यारोप चलेपछि बैठकमा हो हल्ला भएको थियो।
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्न परीक्षा अघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थी सहित 7 जना विरूद्ध मुद्दा दायर भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: दिलाइनभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गाउँपालिकाले सेवाग्राही खोज्दै पोखरा आएर यही नै सेवा दिन थालेपछि म्याग्दीको धौलागिरीका नागरिकलाई बर्खाको समयमा गाउँ जानु परेन यसबाट सेवाग्राही खुसी भएका छन् पोखराबाट कृष्ण दवाडीको रिपोर्ट
4: म्याग्दीको धौलागिरी गाउँपालिका पाँच स्थायी घर भएका हितमान छन्त्याल हाल पोखरा सोह्र दिपमा बस्नुहुन्छ उहाँले 2056 सालदेखि अपाङ्गताका आधारमा सामाजिक सुरक्षा भत्ता बुझ्नुहुन्छ यसअघि भत्ता परिचय पत्र नवीकरणका लागि उहाँ दुई दिनको समय लगाएर गाउँमा जाने गर्नुभएको थियो तर यसपटक भने उहाँलाई आफ्नो गाउँ फर्किनु परेन गाउँपालिकाले पोखरामै आएर सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा उपलब्ध गराएपछि छन्त्याल जस्ता धेरै सेवाग्राहीका लागि गाउँसम्म पुग्नुपर्ने बाध्यता हटेको हो बर्खाको समय बाटो पनि अप्ठ्यारो हुने र जान आउन खर्च पनि बढी लाग्ने गरेकामा पोखरामै बसेर आफ्नो काम पूरा गर्न पाएपछि उहाँले खुसी व्यक्त गर्नुभयो शिविर मार्फत दिइएको सेवा राम्रो रहेकाले आगामी दिनमा अझ व्यवस्थित गर्नुपर्ने उहाँ बताउनुहुन्छ
5: पालिकामा घटेका हाम्रा जनप्रतिनिधिहरूलाई फेरि विशेष धन्यवाद दिन चाहन्छु उहाँहरू त प्रथमै यो सम्भव भएको हो र यसमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै आदि दिनहरूमा चाहिँ अझ राम्रो गर्दै जानेछ भन्ने मैले अपेक्षा गरेको छु
4: गाउँपालिका अध्यक्ष प्रेमबहादुर पुनका अनुसार पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका पालिकावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर आयोजना गरिएको हो शिविर मार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि पञ्जीकरणका सबै सेवा प्रदान गरिएको थियो सामाजिक सुरक्षा भत्ताका लागि गाउँपालिकामै नाम दर्ता भएका तर हाल पोखरा तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेका ज्येष्ठ नागरिक अशक्त तथा बिरामी लाभग्राहीलाई विशेष गरी बर्खाको समयमा गाउँसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर सेवा दिएको अध्यक्ष पुनले बताउनुभयो गाउँपालिकाले यसरी सहरमा आएर सेवा दिन थालेपछि पोखरा तथा काठमाडौँमा बसाई सराई लिएर जाने क्रम समेत घटेको पालिकाले जनाएको छ
6: धौलागिरी गाउँपालिकाका यहाँका चाहिँ बासिन्दाहरू जो पोखरा काठमाडौँ आएर बस्नुहुन्छ र बसाइसराई गर्नु भएको छ र उहाँहरूलाई चाहिँ यो शिक्षा भत्ता ल्याउने मान्छे अब वृद्ध भत्ताहरू एकदम वृद्ध अवस्था हुने भएको र गाउँमा जान यो बर्खाको मासमा असर हुने हिसाबले विशेष गरेर हामी चाहिँ यहाँ आएर सेवा लिने गर्छौँ र यसको तात्पर्य फेरि बसाइसराई अहिले गाउँको बस्तीहरू पुरै खाली अवस्था हुँदै गर्दा पनि त्यहाँको बसाइसराई अलिकति कम होस् कम त्यहाँ पनि काठमाडौँ पोखरा रोजगारको हिसाबमा शिक्षाको हिसाबमा विभिन्न रोजगारको हिसाबमा आएर सहरमा बस्दै गर्दा पनि उहाँहरूले चाहिँ बसाइसराई चाहिँ अलिकति कम होस् भन्ने उद्देश्यले हामीले चाहिँ यो कार्यक्रम चाहिँ सुरुवात गरेको विशेष गरेर हामीले चाहिँ यो सेवा धौलागिरी गाउँपालिकाको त्यहाँको हाम्रा जनता त्यहाँ गाउँलाई हामीले पब्लिकले चाहिँ हामीले विशेष गरेर यहीँ आएर आफ्नो घर दैलोमा कति बिरामी हुनुहुन्छ कति चाहिँ तपाईँको हस्पिटलमा गएर पनि हामीले सेवा दिने गरेका छ कतिपय कति अवस्थामा हामीले बेडमा गएर हामीले सरी सेवा दिने गरेका छ यसलाई विशेष गरेर उहाँले पाउने सेवा सुविधाबाट वञ्चित नहुनु
3: सरकारले राष्ट्रिय अनुसन्धान विभागमा ठूलो पुनर्संरचना गर्ने तयारी गरेको छ विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तहत ल्याएर 30 वर्ष उमेरहद र 55 वर्ष सेवा अवधि लागू गर्ने तयारी भइरहेको छ यसका लागि विभागको नियमावली संशोधन गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ यो व्यवस्था लागू भएमा विभागका मुख्य अनुसन्धान निर्देशक सहित निर्देशकदेखि सह अनुसन्धान निर्देशकसम्मका 19 उच्च अधिकारी प्रभावित हुनेछन् हालका केही वरिष्ठ अधिकारी भने पदमा रहने सम्भावना छ सरकारले विभागको कर्मचारी दरबन्दी पनि घटाउने तयारी गरेको छ अहिले 2,265 जनाको दरबन्दी रहेकोमा यसलाई 1,000 भन्दा कममा झार्ने तयारी भइरहेको छ त्यससँगै प्रविधिमा दक्ष नयाँ जनशक्ति भित्राउने सरकारको योजना छ सूचना संकलनका लागि करिब 100 जना आईटीमा दक्ष एजेन्ट राख्ने र उनीहरूको परिचालनमा बजेट बढाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ विभागमा अहिले रहेका एजेन्टको परिचालन र खर्च पारदर्शी नभएको गुनासो आएपछि सरकारले त्यसलाई व्यवस्थित गर्ने तयारी गरेको छ यस्तै विभागका सूचना प्रविधि प्रणालीमा सुधार गर्ने काम पनि अघि बढाइएको छ प्रधानमन्त्री कार्यालयको आईटी टोलीले गत असारमा विभागको कार्यालय पुगेर त्यहाँको प्रविधि र सफ्टवेयर प्रणालीबारे जानकारी लिएको थियो राष्ट्रिय अनुसन्धान विभागमा अहिले करिब 1,800 कर्मचारी कार्यरत छन् विभागले त्यसको सुरक्षा र राष्ट्रिय हितसँग सम्बन्धित सूचना संकलन तथा विश्लेषण गरेर सरकारका सम्बन्धित निकायलाई बुझाउँदै आएको छ काठमाडौँ उपत्यकामा आज पनि पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार उपत्यकामा आज मध्यम वर्षाको सम्भावना छ। दिउँसो केही बेर मौसम खुले पनि अपरान्न वा साँझतिर पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो। त्यसअघि भने काठमाडौँ उपत्यकाको मौसम सामान्यतया बदलिरहनेछ। घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने मौसमविद दाहालको भनाइ छ। उहाँका अनुसार उपत्यकामा दिउँसो 3 बजेपछि पानी पर्न शुरू हुनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभामा एकैपटक चार विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसद बीच प्रश्नोत्तर भएको छ। सभामा हिजो परराष्ट्र ऊर्जा कृषि तथा पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तर भएको हो। चालू अधिवेशनमा दर्ता भएका नेपाली कांग्रेसका सांसदद्वय पासना थापा र निष्कल राईका प्रश्नमा सभामा प्रश्नोत्तर भएको हो। यसअघि दुई विभागीय मन्त्रीसँग सभामा प्रश्नोत्तर भएको थियो। सुक्खा पहिरो खसेर अवरूद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सड़क खण्ड सञ्चालनमा आएको छ। पाल्पाको तिनाउ तीन सिद्धबाबा सुरुङ मार्ग नजिक बिहान 7:30 बजेतिर पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको थियो। पहिरो पन्छाएपछि अहिले सड़कमा गाड़ी चल्न थालेको सुरुङ मार्ग आयोजनाले जनाएको छ। बिहानैदेखि लगातार सुक्खा पहिरो खसेका कारण पहिरो हटाउन समस्या भएको थियो। हेटौडा 19 बस्तीपुरमा वासुदेव खोलाले बगाएर बेपत्ता भएकी थपिक बालिकाको शव फेला परेको छ। हिजो विद्यालयबाट घर फर्किने क्रममा खोलाले चार बालिकालाई बगाएको थियो। तीमध्ये एकजनाको सकुशल उद्धार गरिएको थियो भने रेशमा स्याङतानको शव हिजै फेला परेको थियो। बेपत्ता दुईमध्ये विनिता भ्लोनको शव आज बिहान खोजीका क्रममा खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। अब कक्षा 5 अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन्, उनको खोजी भइरहेको छ। खोलाले बगाएर घाइते भएकी सीमा भ्लोनको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका छन्। सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवाललाई पदबाट हटाएकोमा आपत्ति जनाउनु भएको छ। धनगढ़ीमा आयोजित कार्यक्रममा शाहले सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति प्रश्न उठाउँदै पदबाट हटाउनु अघि सम्बन्धित सदस्यसँग एकपटक सोधपूछ गर्नुपर्ने बताउनुभयो। उहाँले प्रदेशसभा सदस्यलाई हटाउँदा प्राकृतिक न्यायको सिद्धान्त पालना हुनुपर्ने भन्दै यस विषयमा संवैधानिक र कानूनी रूपमा छलफल गर्न कांग्रेस तयार रहेको बताउनुभयो। शाहले सभामुखले दलीय अंकगणित आधारमा निर्णय गर्न नहुने पनि बताउनुभयो। प्रदेशसभा सचिवालयका अनुसार पूर्व जानकारी नदिई लगातार 10 बढी बैठकमा अनुपस्थित भएपछि संविधान अनुसार प्रकाश देउवालाई पदमुक्त गरिएको हो। सरकारले राष्ट्रिय अनुसन्धान विभागमा ठूलो पुनर्संरचना गर्ने तयारी गरेको छ। विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तहत ल्याएर 30 वर्ष उमेर हद र 55 वर्ष सेवा अवधि लागू गर्ने तयारी भइरहेको छ। यसका लागि विभागको नियमावली संशोधन गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मत लिनु अघि एमाले र नेकपा बीच सत्ता समीकरणका विषयमा छलफल हुने भएको छ। दुई दलबीचको छलफलपछि अन्य दलसँग पनि कुराकानी गर्ने तयारी छ। युवालाई सामाजिक सञ्जालको लत लाग्ने गरी आफ्ना प्लेटफर्म डिजाइन गरेको आरोपमा मेटा विरूद्ध मुद्दा चलेको। फेसबुक र इन्स्टाग्रामको स्वामित्वमा रहेको मेटा विरूद्ध अमेरिकाका 29 राज्यले मुद्दा दायर गरेका हुन्। मेटाले भने आफू विरूद्ध लगाइएको आरोपमा कड़ा असहमति जनाएको छ। मेटाका प्लेटफर्मले बालबालिका र युवाको प्रयोगलाई बढ़ावा दिन र उनीहरूलाई लामो समयसम्म जोड़ी राख्न खोजेको आरोप मुद्दामा लगाइएको छ। यसैबीच साइबर बुलिङका कारण छोरी एमिली मुरिल्लोले ज्यान गुमाएको भन्दै आमा एरिन पोपोलोले पनि मेटा विरूद्धको मुद्दामा आफ्नो अनुभव सुनाउनु भएको छ।
4: I hold Emmy in my heart every single second of every single day. I fight for my daughter Kaylee, who is now raising my grandson Kai, without the aunt that he deserved. And I fight for every family that has been shattered by Meta, those who choose profits over people.
3: विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आतहत ल्याएर 30 वर्ष उमेर हद र 55 वर्ष सेवा अवधि लागू गर्ने तयारी भइरहेको छ। यसका लागि विभागको नियमावली संशोधन गर्ने तयारी छ। यो व्यवस्था लागू भएमा विभागका मुख्य अनुसन्धान निर्देशकदेखि सह अनुसन्धान निर्देशकसम्म 19 उच्च अधिकारी प्रभावित हुनेछन्। हालका केही वरिष्ठ अधिकारी भने पदमा रहने सम्भावना छ। सरकारले विभागको कर्मचारी दरबन्दी पनि घटाउने तयारी गरेको छ। अहिले 2,265 जनाको दरबन्दी रहेकोमा यसलाई 1,000 भन्दा कममा झार्ने तयारी भइरहेको छ। त्यससँगै प्रविधिमा दक्ष नयाँ जनशक्ति भित्र्याउने सरकारको योजना छ। सूचना संकलनका लागि करिब 100 जना आईटीमा दक्ष एजेन्ट राख्ने र उनीहरूको परिचालनमा बजेट बढाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। विभागमा अहिले भएका एजेन्टको परिचालन र खर्च पारदर्शी नभएको गुनासो आएपछि सरकारले त्यसलाई व्यवस्थित गर्ने तयारी गरेको छ। यस्तै विभागका सूचना प्रविधि प्रणालीमा सुधार गर्ने काम पनि अघि बढाइएको छ। प्रधानमन्त्री कार्यालयको आईटी टोलीले गत असारमा विभागको कार्यालय पुगेर त्यहाँको प्रविधि र सफ्टवेयर प्रणालीबारे जानकारी लिएको थियो। राष्ट्रिय अनुसन्धान विभागमा अहिले करिब 1800 कर्मचारी कार्यरत छन्। विभागले देशको सुरक्षा र राष्ट्रिय हितसँग सम्बन्धित सूचना संकलन तथा विश्लेषण गरेर सरकारलाई सम्बन्धित निकायलाई बुझाउँदै आएको छ।

0: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको शासकीय कार्यशैली प्रति प्रश्न उठाउँदै संसद जनप्रतिनिधि र नागरिक प्रति पूर्ण जवाफदेही बन्न माग गरेको छ। साउन 24 शुरू भई सोमबार हिजो अस्ति सकिएको केन्द्र समिति बैठकको निर्णय हिजो सार्वजनिक गर्दै कांग्रेसले पारदर्शी र परिणाममुखी शासन सञ्चालनको माग गरेको हो। सरकारलाई संसदप्रति जवाफदेही बन्न शासकीय अराजकता अन्त्य गर्न संविधान र कानूनको सीमाभित्र रहेर शासन चलाउन पनि आग्रह गरेको छ। प्रतिनिधि सभा सांसदहरूले नेपालको सार्वभौमिक सत्ता र विदेशी नीतिका विषयमा प्रधानमन्त्रीसँग पटक पटक जवाफ माग गरे पनि सरकारले त्यसलाई व्यवस्था गर्दै आएको कांग्रेसको आरोप छ। सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवालाई पदबाट हटाएकोमा आपत्ति जनाउनु भएको छ। धनगढ़ीमा आयोजित कार्यक्रममा शाहले सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति प्रश्न उठाउँदै पदबाट हटाउनु अघि सम्बन्धित सदस्यसँग सोधपूछ समेत नगरेको भन्दै आपत्ति जनाउनु भएको हो। प्रदेशसभा सदस्यलाई हटाउँदा प्राकृतिक न्यायको सिद्धान्त पालना हुनुपर्ने भन्दै शाहले संवैधानिक र कानूनी रूपमा छलफल गर्न कांग्रेस तयार रहेको समेत बताउनु भएको छ। यसअघि प्रदेशसभा सदस्य इन्द्रगिरीलाई पदबाट हटाउँदा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको समेत शाहले स्मरण गराउनु भएको छ। सभामुखको सचिवालयले भने पूर्व जानकारी नदिई लगातार 10 बढ़ी बैठकमा अनुपस्थित भएपछि संविधान अनुसार प्रकाश देउवालाई पदमुक्त गरिएको बताएको छ। काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण 90,000 पंक्षी नष्ट गरिएको छ।
1: जिल्ला पशु सेवा कार्यालयले 30 कृषकका 90,000 पंक्षी नष्ट गरिएको जानकारी दिएको हो। बर्ड फ्लू संक्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिन थालिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार हालसम्म 20 कृषकले क्षतिपूर्ति पाएका छन्। बाँकी 10 कृषकको क्षतिपूर्ति रकम चालू आर्थिक वर्षमा दिने कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो। कार्यालयका अनुसार काभ्रेमा गिरिराज कुखुरा, लेयर्स, बोइलर, राज हाँस, स्थानीय कुखुरा र पेकिङ हाँस लगायत गरी 90,275 पंक्षी नष्ट गरिएको हो। यस्तै 38,000 अण्डा, 10,000 केजी दाना र 5,000 क्रेट नष्ट गरिएको छ। काभ्रेको बनेपा, पनौती तथा पासखाल क्षेत्रका विभिन्न फर्ममा बर्ड फ्लू संक्रमण भएको थियो। अहिले पनि रोसी खावा चेकपोस्टमा परीक्षण बिना तथा अवैध रूपमा ओसार पसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कड़ा गरिएको जनाइएको छ।
0: चितवन वन कार्यालयले गएको वर्षदिनमा 45 अजिंगरको उद्धार गरेको छ। यो अवधिमा 45 अजिंगर सहित 69 वन्यजन्तु उद्धार गरिएको वन कार्यालयले जानकारी दिएको हो। बस्ती पसेर स्थानीयलाई दुःख दिएका अजिंगर सहित 4 चित्तल, 3 रतुवा, 3 धामन सर्प, 2 गोही, 2 मयूर र 2 लाटोकोसेरो उद्धार गरिएको कार्यालयले जनाएको छ। यही अवधिमा 1 बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गुहोरो, कछुवा, हुचिलको पनि उद्धार गरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मत लिनु अघि एमाले र नेकपाबीच सत्ता समीकरणका विषयमा छलफल हुने भएको छ। दुई दलबीचको छलफलपछि अन्य दलसँग पनि कुराकानी गर्ने तयारी छ। मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसक्नु भएको छ। आज दिउँसो 3 बस्ने प्रदेशसभा बैठकमा प्रस्तावमाथि छलफलपछि मतदान हुनेछ। विश्वासको मत पाएपछि सरकारलाई नियमित रूपमा अघि बढ़ाउने बाटो खुल्नेछ। यसअघि एमालेबाट मुख्यमन्त्री बनेका यमलाल कणेलले साउन 9 राजीनामा दिएपछि शाही साउन 12 कर्णालीको मुख्यमन्त्री नियुक्त भएको हो। नेपाली कांग्रेसको देउबा समूह 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ। आधिकारिकता विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेको भन्दै इतर समूह सर्वोच्च जाने भएको हो। देउबा समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया तत्कालका लागि रोक्न माग गर्दै आफूहरू सर्वोच्च जाने जानकारी दिनुभएको हो। नेता रमेश लेखक नेतृत्वको कानून तथा विधान समिति अदालत जाने उहाँको भनाइ छ। यसअघि देउबा समूहको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशांक कोइरालाले महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढ़ाउन निर्वाचन आयोग र पार्टीलाई पत्र पठाउनु भएको थियो। रूसको चेतावनीका बावजुद बेलायतले युक्रेनलाई समर्थन जारी राख्ने भएको छ। बेलायती प्रधानमन्त्रीले युक्रेनलाई उसको कठिन समयमा साथ दिइरहने बताउनु भएको हो। बेलायतले ड्रोन प्रयोग गरेर रूसमा आक्रमण गरिएको भन्दै मस्कोले चेतावनी दिएपछि प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकार र दुर्गा प्रसाई नेतृत्वको महाअभियान बीच वार्ता शुरू भएको छ. राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिएर आन्दोलन थालेका प्रसाई र सरकारका प्रतिनिधि बीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता शुरू भएको हो. सरकारी टोलीको नेतृत्व सहसचिव लीलाधर सुवेदीले गर्नुभएको छ. यो टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफले, अर्थका सहसचिव महेश आचार्य र भूमि व्यवस्था मन्त्रालयका सहसचिव डिलाराम पन्थी हुनुहुन्छ. महाअभियानको तर्फबाट केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईले विष्णु बोहरा छेत्रीको नेतृत्वमा 9 सदस्यीय टोली गठन गर्नु भएको छ. नेपाली कांग्रेसको देउवा समूह 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ. आधिकारिकता विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेको भन्दै इतर समूह सर्वोच्च जाने भएको हो. देउवा समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्मा:
4: यस्तो छ, नेपाली कांग्रेस केन्द्रीय कार्य समितिकै आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ. यस्तो बेलामा दुवै पक्षले दीर्घकालीन असर पर्ने वा सांगठनिक संरचनामा फेरबदल हुने गरी कुनै पनि वैधानिक कारवाही नगर्नुपर्ने सो त बुझ्नुपर्नेमा गगनजीको नेतृत्वको कांग्रेसले 15 महाधिवेशनको कार्यतालिका निकालेको सार्वजनिक गरेको हुनाले त्यसले अदालतको निर्णय प्रक्रियामा प्रभावित गर्छ. त्यसैले त्यो नगर्न नगराउनका लागि माग गर्दै निवेदन हाल्ने कुरा चलेको छ, गर्नुहुन्छ होला साथीहरूले.
5: अनि अस्तिको राष्ट्रिय भेलाले त संस्थापन तपाईँहरू आफैलाई डिक्लेयर गर्नु भएको होइन र?
4: त्यसैले हामीले आफ्नो डिक्लेरेसन त्यहाँ गऱ्यौँ र त अदालतमा पनि हामी हो, हामीलाई मात्रै मान्यता दिनु पर्यो भनेर माग गरेका छौँ.
5: तपाईँहरूको राष्ट्रिय भेलाले सभापति थमौती गरेका देउबाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णय पनि त गरेका छ नि होइन?
4: गरेका छ, त्यसो हो भने त हामीले पनि कार्यतालिका निकाल्न सक्छौँ. तर कानुनी विषय एउटा हो, राजनीतिक विषय अर्को हो. राजनीतिक रूपमा हामी दुवैले एक्सर्साइज गरिरहेछौँ, तर कानुनलाई नै प्रभाव पर्ने गरी छ. हामीले पनि गरेका छैनौँ, अदालतको निर्णय पर्खेर 15 महाधिवेशनको कार्यतालिका पर्खेर बसेका छौँ भने करणजीहरूले पनि 15 महाधिवेशनका लागि अदालतको आदेश पर्खनु पर्ने हो भन्ने हाम्रो सोचाइ हो, ठहर हो.
5: अनि संस्थापन आफैलाई डिक्लेयर गरिसके पछाडि अर्को पक्षले तोकेको महाधिवेशन त त्यत्तिकै इनभ्यालिड अवैध भइहाल्यो तपाईँहरूको अनुसार?
4: हाम्रो दृष्टिकोणमा इनभ्यालिड भएकै हुनाले त इनभ्यालिड गरियोस् भनेर विचाराधीन रहेका ठाउँबाट नै आदेश गराउन खोज्याउ.
5: अनि इनभ्यालिड पक्षले गराउने महाधिवेशनको के अर्थ हुन्छ र रोक्न पर्यो त फेरि?
4: होइन, अर्थ हुँदैन, त्यसैले व्यर्थको महाधिवेशन नगरियोस् भनेर हो.
5: अनि त्यो त शुभेच्छा मात्रै हो, अदालतमै गएर रोकाउनु पर्ने भनेको त तपाईँहरूले गगन सभापति भएको काङ्ग्रेसलाई नै आधिकारिकता मान्यता दिएको अर्थ लाग्दैन मिन्जी?
4: भन्नुभयो, हामी नेपाली काङ्ग्रेसको आधिकारिक कार्य समिति हामी हौ. हामीसँगै नाम जुट्ने गरेको अर्को अवैधानिक कार्य समितिले काङ्ग्रेसको 15 महाधिवेशन भनी कार्यतालिका सार्वजनिक गरेको हुनाले त्यस्तो गैर अवैधानिक तथा गैर कानुनी काम कारवाही नगर्न नगराउनका लागि त गरिने हो नि माग.
5: अनि अहिलेसम्मको आधिकारिकता त फेरि गगनजीकै हो क्यारे?
4: हामी गर्नै सक्दैनौँ नि. वैधानिक वा कानुनी संरचना भित्रको आधिकारिक कार्य समितिले गरेकोलाई त रोकाउन नि सकिँदैन र रोक्नु पनि हुँदैन.
5: अहिलेसम्मको अदालतको निर्णय अनुसार त अहिलेसम्मको आधिकारिक त गगनजीकै नेतृत्वको हो नि होइन?
4: अहिलेसम्मको अदालतको होइन, निर्वाचन आयोगको कारणले चाहिँ गगनजी हो. अदालतले त आफ्नो निर्णयलाई पुनरावलोकन सुरुदेखि नै गर्छु भनिहाल्यो नि, भनेको योभन्दा अगाडिको फैसला बदर भयो भनेको त हो नि.
5: अनि अदालत चाहिँ कहिले जाने हो त?
4: चाँडै जानुहुन्छ, हिजो मात्रै सार्वजनिक आयो, अब आजदेखि साथीहरूले त्यसको तयारी गर्नुहुन्छ. भ्याए त आज त गई निकै बेर भइसक्यो, अब भोलिसम्ममै जानु होला.
3: नेता रमेश लेखक नेतृत्वको कानून तथा विधान समिति अदालत जाने उहाँको भनाइ छ. यसअघि देउवा समूहको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशांक कोइरालाले महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढाउन निर्वाचन आयोग र पार्टीलाई पत्र पठाउनु भएको थियो. सर्वोच्चले 21 साउनमा काँग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति दिएको थियो. सर्वोच्चको अनुमतिपछि काँग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवाद शुरूदेखि नै सुनवाई हुने भएको छ. हेटौडा 19 बस्तीपुरमा वासुदेव खोलाले बगाएर बेपत्ता भएकी थप एक बालिकाको शव फेला परेको छ. हिजो विद्यालयबाट घर फर्कने क्रममा खोलाले 4 बालिकालाई बगाएको थियो. तीमध्ये एकजनाको सकुशल उद्धार गरिएको थियो भने रेशमा स्याङतानको शव हिजै फेला परेको थियो. बेपत्ता दुईमध्ये विनिता ब्लोनको शव आज बिहान खोजीका क्रममा खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ. अब कक्षा 5 अध्ययनरत सुमित्रा ब्लोन बेपत्ता छिन्, उनको खोजी भइरहेको छ. खोलाले बगाएर घाइते भएकी सीमा ब्लोनको हेटौडा अस्पतालमा उपचार भइरहेको छ. बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन्। र काठमाडौँ उपत्यकामा आज पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार उपत्यकामा आज मध्यम वर्षाको सम्भावना छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: 11 महिनादेखि अमेरिका बस्दै आएका सांसद प्रकाश देउवालाई हटाउने प्रदेश सभामुखको निर्णयप्रति सुदूरपश्चिम कांग्रेसले विरोध गरेको छ। सुदूरपश्चिमका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले सभामुखको भूमिकामाथि प्रश्न उठाउनु भएको हो। कांग्रेस सांसद देउवालाई सभामुख भीम भण्डारीले हिजो पदमुक्त गरेपछि पूर्व मुख्यमन्त्री शाहले आपत्ति जनाउनु भएको हो। सभामुखले बदनियत राखेको उहाँको आरोप छ। आज पत्रकारहरूसँग कुरा गर्दै शाहले सभामुखको निर्णय पक्षपाती भएको आरोप लगाउनु भएको हो। मुख्यमन्त्री खगराज भट्टको विश्वासको मत लागि सहज बनाउन कांग्रेस सांसद देउवालाई पदमुक्त गरिएको शाहको दावी छ। भट्टले आज विश्वासको मत लिन लाग्नु भएको छ। सभामुखले प्रदेशसभाको अङ्कगणितलाई हेरेर निर्णय गरेको शाहको आरोप छ। प्रदेशसभा सदस्य देउवाले आफू अनुपस्थित रहेको जानकारी गराए पनि सभामुखले एकपटक समेत सोधखोज नगरी पदमुक्त गरेको शाहको दावी पनि छ। यसअघि नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरीलाई प्रदेशसभा सदस्यबाट हटाउँदा सर्वोच्च अदालतले पुनर्बहाली गरेको भन्दै शाहले अब कानूनी उपचार खोजिने चेतावनी पनि दिनुभएको छ। आज मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदा कांग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। सरकार र दुर्गाप्रसाद नेतृत्वको महाअभियान बीच वार्ता सुरु भएको छ। राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिएर आन्दोलन थालेका प्रसाई र सरकारका प्रतिनिधिबीच आज प्रधानमन्त्री कार्यालय स्थिमी दरबारमा वार्ता सुरु भएको हो। सरकारी टोलीको नेतृत्व सहसचिव लीलाधर सुविदेले गर्नुभएको छ। यो टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफले, अर्थका सहसचिव महेश आचार्य र भूमि व्यवस्था मन्त्रालयका सहसचिव डिलाराम पन्थी हुनुहुन्छ। महाअभियानको तर्फबाट केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईले विष्णु बहरा क्षेत्रको नेतृत्वमा 9 सदस्यीय वार्ता टोली गठन गर्नुभएको छ। हेटौँडा 19 बस्तीपुरमा वासुदेव खोलाले बगाएर बेपत्ता भएका 4 बालबालिका मध्ये अर्की बालिकाको शव आज फेला परेको छ। हिजो विद्यालयबाट घर फर्कने क्रममा खोलाले 4 बालिकालाई बगाएको थियो। तीमध्ये एकजनाको सकुशल उद्धार गरिएको थियो। रेशमा सेङतानको शव हिजै फेला परेको थियो। बेपत्ता दुईमध्ये विनिता ब्लोनको शव आज बिहान खोलामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। कक्षा 5 अध्ययनरत सुमित्रा ब्लोनको खोजी जारी छ। खोलाले बगाउँदा घाइते भएकी सीमा ब्लोनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता बालिकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीय जुटेका छन्। चितवन वन कार्यालयले गरेको वर्ष दिनमा 45 अजिङ्गरको उद्धार गरेको छ। यो अवधिमा 45 अजिङ्गरसहित 69 वन्यजन्तु उद्धार गरिएको वन कार्यालयले जानकारी दिएको हो। बस्ती पसेर स्थानीयलाई दुःख दिएका अजिङ्गरसहित 4 चितल, 3 रतुवा, 3 धामन सर्प, 2 गोही, 2 मयूर र 2 लाटो कोसेर उद्धार गरिएको कार्यालयले जनाएको छ। यही अवधिमा 1 बाँदर, निहाले बाघ, जरायो, मलसाप्रो, सितुवा, गोहोरो, कछुवा र हुँचिलको पनि उद्धार गरिएको छ। सरकारले राष्ट्रिय अनुसन्धान विभागमा ठूलो पुनर्संरचना गर्ने तयारी गरेको छ।
4: विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तहत ल्याएर 30 उम्मेदवार र 55 सेवा अवधि लागू गर्ने तयारी भइरहेको छ। यसका लागि विभागको नियमावली संशोधन गर्ने तयारी छ। यो व्यवस्था लागू भएमा विभागका मुख्य अनुसन्धान निर्देशकदेखि सह अनुसन्धान निर्देशकसम्म 19 उच्च अधिकारी प्रभावित हुनेछन्। हालका केही वरिष्ठ अधिकारी भने पदमा रहने सम्भावना छ। सरकारले विभागको कर्मचारी दरबन्दी पनि घटाउने तयारी गरेको छ। अहिले 2,265 जनाको दरबन्दी रहेकोमा यसलाई 1,000 भन्दा कममा झार्ने तयारी भइरहेको छ। त्यससँगै प्रविधिमा दक्ष नयाँ जनशक्ति भित्र्याउने सरकारको योजना छ। सूचना संकलनका लागि करिब 100 आईटीमा दक्ष एजेन्ट राख्ने र उनीहरूको परिचालनमा बजेट बढाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। विभागमा अहिले भएका एजेन्टको परिचालन र खर्च पारदर्शी नभएको गुनासो आएपछि सरकारले त्यसलाई व्यवस्थित गर्ने तयारी गरेको छ। यस्तै विभागका सूचना प्रविधि प्रणालीमा सुधार गर्ने काम पनि अघि बढाइएको छ। प्रधानमन्त्री कार्यालयको आईटी टोलीले गत असारमा विभागको कार्यालय पुगेर त्यहाँको प्रविधि र सफ्टवेयर प्रणालीबारे जानकारी लिएको थियो। राष्ट्रिय अनुसन्धान विभागमा अहिले करिब 1,800 कर्मचारी कार्यरत छन्। विभागले देशको सुरक्षा र राष्ट्रिय हितसँग सम्बन्धित सूचना संकलन तथा विश्लेषण गरेर सरकारलाई सम्बन्धित निकायलाई बुझाउँदै आएको छ।
3: युवालाई सामाजिक सञ्जालको लत लाग्ने गरी आफ्ना प्लेटफर्म डिजाइन गरेको आरोपमा मेटा विरुद्ध मुद्दा चलेको छ। फेसबुक र इन्स्टाग्रामको स्वामित्व रहेको मेटा विरुद्ध अमेरिकाका 29 राज्यले मुद्दा हालेका हुन्। मेटाले भने आफू विरुद्ध लगाइएको आरोपमा असहमति जनाएको छ। मेटाका प्लेटफर्मले बालबालिका र युवाको प्रयोगलाई बढावा दिन र उनीहरूलाई लामो समयसम्म जोडिराख्न खोजेको आरोप मुद्दामा लगाइएको छ। यसैबीच साइबर बुलिङका कारण छोरी एमिली मुरिल्लोली ज्यान गुमाएको भन्दै आमा एरिन पोपोलोले मेटा विरुद्धको मुद्दामा आफ्नो अनुभव सुनाउनु भएको छ।
2: I hold Emmy in my heart every single second of every single day. I fight for my daughter Kaylee, who is now raising my grandson Kai without the aunt that he deserved, and I fight for every family that has been shattered by Meta.
3: हवस् त अहिलेसम्मको खबर यति नै। नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सत्तारूढ रासोपा संसदीय दलको बैठक ढिलाइ हुँदा पूर्व निर्धारित प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक करिब दुई घण्टापछि समेत सुरु हुन सकेको छैन। बैठकमा कर्मचारी संचय कोष दशौं संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव र बालश्रम विधेयक प्रस्तुत गर्ने कार्यक्रम छ। केही दिन अघि रासोपाले सांसदहरू संसदमा उपस्थित नभएको भन्दै निर्देशन जारी गरेको थियो। संसदमा आधा घण्टा ढिला उपस्थित भए गुगल फर्म भर्नुपर्ने रासोपाले निर्देशन दिएको थियो। प्रतिनिधि सभामा रासोपाका 182 सांसद छन्। यहीबीच रासोपा दलको बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ। कङ्ग्रेसको देउवा समूह 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ। आधिकारिकता विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेको भन्दै इतर समूह सर्वोच्च जाने भएको हो। देउवा समूहका प्रचार प्रसार समिति संयोजक मिन विश्वकर्मा,
4: यस्तो छ, नेपाली कङ्ग्रेस केन्द्रीय कार्य समितिकै आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। यस्तो बेलामा दुवै पक्षले दीर्घकालीन असर पर्ने वा सांगठनिक संरचनामा फेरबदल हुने गरी कुनै पनि वैधानिक काम कारवाही नगर्नुपर्ने सो त बुझ्नुपर्नेमा गगनजीको नेतृत्वको कङ्ग्रेसले 15 महाधिवेशनको कार्यतालिका निकालेको सार्वजनिक गरेको हुनाले त्यसले अदालतको निर्णय प्रक्रियामा प्रभावित गर्छ। त्यसैले त्यो नगर्न नगराउनका लागि माग गर्दै निवेदन हाल्ने कुरा चलेको छ, गर्नुहुन्छ होला साथीहरूले।
3: नेता रमेश लेखक नेतृत्वको कानून तथा विधान समिति अदालत जाने उहाँको भनाइ छ। यसअघि देउवा समूहको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशाङ्क कोइरालाले महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढाउन निर्वाचन आयोग र पार्टीलाई पत्र पठाउनु भएको थियो। सर्वोच्चले 21 साउनमा कङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनर्वलोकनका लागि अनुमति दिएको थियो। सर्वोच्चको अनुमतिपछि कङ्ग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवाद सुरुदेखि नै सुनवाई हुने भएको छ। भारतीय स्थलसेना अध्यक्ष जनरल धीरज सेठले नेपालमा रहेका भूपू गोर्खा सैनिक तथा उनीहरूका परिवारको कल्याणमा कुनै कमी हुन नदिने बताउनु भएको छ। पोखराको पेन्सन क्याम्पमा भारतीय स्थलसेना अध्यक्ष सेठले भूतपूर्व सैनिकहरू भारत नेपाल सम्बन्धका महत्त्वपूर्ण प्रतिनिधि हुन् भन्नुभएको छ। एक्स सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्किम ECHS पोलिक्लिनिकलाई थप प्रभावकारी बनाइने उहाँको भनाइ छ। नेपालमा 2014 सञ्चालनमा रहेको ECHS कार्यक्रम अन्तर्गत पेन्सनरहरूले दुवै देशका स्वीकृत अस्पतालमा उपचार सुविधा लिँदै आएका छन्। कल्याणकारी कार्यक्रम अन्तर्गत विभिन्न जिल्ला सैनिक बोर्ड मार्फत भूतपूर्व सैनिकका परिवारका सदस्यलाई कम्प्युटर, ब्युटिसियन, फेसन डिजाइनिङ लगायत सिपमूलक तालिम दिँदै आएको छ। चितवन वन कार्यालयले गएको वर्ष दिनमा 45 अजिङ्गरको उद्धार गरेको छ। यो अवधिमा 45 अजिङ्गरसहित 69 वन्यजन्तु उद्धार गरिएको वन कार्यालयले जानकारी दिएको हो। बस्ती बसेर स्थानीयले दुःख दिएका अजिङ्गरसहित 4 चित्तल, 3 रतुवा, 3 धामन सर्प, 2 गोई, 2 मयूर र 2 लाटोकेश्वर उद्धार गरिएको कार्यालयले जनाएको छ। यही अवधिमा 1-1 बाँदर, नियाले बाघ, जरायो, मलसाँप्रो, चितुवा, गोरो, कछुवा, हुचिलको पनि उद्धार गरिएको छ। हेटौँडा 19 बस्तीपुरमा वासुदेव खुल्लाले बगाएर बेपत्ता भएका 4 बालबालिकामध्ये अर्की बालिकाको शव आज फेला परेको छ। हिजो विद्यालयबाट घर फर्किने क्रममा खुल्लाले 4 बालिकालाई बगाएको थियो। तीमध्ये 1 सकुशल उद्धार गरिएको थियो। रेशमा सेङतनको शव हिजै फेला परेको थियो। बेपत्ता दुईमध्ये विनिता फलोनको शव आज बिहान खुलामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। कक्षा 5 अध्ययनरत सुमित्रा फलोनको खोजी जारी छ। खोलाले बगाउँदा घाइते भएकी सीमा प्लनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका छन्। मेटाले फेसबुक र इन्स्टाग्राम मार्फत बालबालिकालाई जानी जानी लत लाग्ने बनाएको आरोप लागेको छ। अमेरिकाको क्यालिफोर्निया र न्युयोर्क समेत 29 राज्यले 3 अघि रिट दायर गरेका थिए। क्यालिफोर्नियाका न्यायाधिवक्ता रब पोन्टा,
5: we want them to start harming our kids knowingly. They designed a dangerous product. It was something they knew was dangerous and they lied to the public about it. So we want them to end those practices, stop visiting harm upon our kids. The features that they have, including infinite scroll and autoplay and beeps and alerts and likes and ephemeral content, hurt kids.
3: Cyberbullying ka karan chori Emily मुरिल्लोले ज्यान गुमाएको भन्दै आमा एरिन पोपोलोले पनि मेटा विरुद्ध आफ्नो मुद्दामा आफ्नो अनुभव सुनाउनु भएको छ.
2: I hold Emmy in my heart every single second of every single day. I fight for my daughter Kaylee, who is now raising my grandson Kai without the aunt that he deserved. And
3: खबर यति नै. नमस्कार, म महेन्द्र.
1: यो BFBS कुलकर्म रेडियो हो.

0: ત્યાં સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाउनु भएको छ. प्रदेशसभा बैठकमा भट्टले प्रस्तुत गरेको प्रस्तावको पक्षमा 31 मत खसेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभएको छ. विपक्षमा 15 मत खसेको छ. मत विभाजनमा 46 सांसद सहभागी भएका थिए. गएको साउन 29 गते नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो. सुदूरपश्चिम प्रदेशसभामा नेकपाका 22 र एमालेका 11 सांसद छन्. 53 प्रदेशसभा सदस्य रहेको सभामा कङ्ग्रेसका 17 र राप्रपाका 1 सांसद छन्. 2 सदस्य खाली छ. सरकार र दुर्गा प्रसाद नेतृत्वको महाअभियानबीच वार्ता सुरु भएको छ. राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिएर आन्दोलन थालेका प्रसाई र सरकारका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालय सिमन्त्रबारमा वार्ता सुरु भएको हो. सरकारी टोलीको नेतृत्व सहसचिव लीलाधर सुवेदीले गर्नुभएको छ. टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थका सहसचिव महेश आचार्य र भूमि व्यवस्था मन्त्रालयका सहसचिव डिलाराम पन्थी हुनुहुन्छ. महाअभियानको तर्फबाट केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईले विष्णु बोहरा छेत्रीको नेतृत्वमा 9 सदस्यीय वार्ता टोली गठन गर्नुभएको छ. पोखराको सेती नदीमाथि निर्माणाधीन पुल निर्माणको भौतिक प्रगति 70% पुगेको छ. विक्रमसम्म 2079 साउनमा ठेक्का सम्झौता भएको पुल निर्माणमा डाउन स्ट्रिम तर्फको स्ल्याब टलान सकिएको रसुवा कन्स्ट्रक्सन जेबीका प्रबन्धक सुदर्शन देवकोटाले बताउनु भएको छ. दशैँसम्म गाडी गुडाउने गरी तयारी भइरहेको उहाँको भनाइ छ.
4: अब यो पुलको हकमा मेरो 4 टावर छ, पाइलन भन्छौँ हामी. यो पाइलनको काम चाहिँ एउटा अलमोस्ट सकिएको अवस्था र 3 चाहिँ इन प्रोग्रेसमा रहेको छ. अब मुख्य फोकस चाहिँ टावर कम्प्लिट गर्ने र टावर कम्प्लिट गरेर अनि यसको चाहिँ अब स्टे केबल भन्छौँ हामी, स्टे केबलको स्ट्रेसिङ गर्नुपर्ने हुन्छ. अब हामी चाइनाबाट ल्याएका सामानहरू यो देख्नुभएको छ, यो पाइपमा राखेर त्यसलाई चाहिँ स्ट्रेसिङ गरिसके पछाडि खुल्ली यो पुलमा चाहिँ गाडी गुडाउनको लागि लागेको भन्छ.
3: पोखरा मुगलिन सडक आयोजना अन्तर्गत पुल बनेको हो. भ्याट बाहेक 94 करोड रुपियाँमा ठेक्का लगाइएको पुल एसियाली विकास ब्याङ्कको ऋण सहयोगमा सडक विभाग मार्फत निर्माण भइरहेको हो. 6 लेनको सडकमा रहेको पुलको तल र माथि गरी आकर्षक बनावटका 2 सिग्नेचर पुल निर्माण हुनेछन्. 11 महिनादेखि अमेरिका बस्दै आएका सांसद प्रकाश देउवालाई हटाउने प्रदेश सभामुखको निर्णयप्रति सुदूरपश्चिम कङ्ग्रेसले विरोध गरेको छ. सुदूरपश्चिमका संसदीय दलका नेता कमलबहादुर शाहले सभामुखको भूमिकामाथि प्रश्न उठाउनु भएको हो. काङ्ग्रेस सांसद देउवालाई सभामुख भीम भण्डारीले हिजो पदमुक्त गरेपछि पूर्व मुख्यमन्त्री शाहले आपत्ति जनाउनु भएको छ. सभामुखले बदनियत राखेको उहाँको आरोप छ. आज पत्रकारहरूसँग शाहले सभामुखको निर्णय पक्षपाती भएको आरोप लगाउनु भएको हो. मुख्यमन्त्री खगराज भट्टको विश्वासको मतका लागि सहज बनाउन काङ्ग्रेस सांसद देउवालाई पदमुक्त गरिएको शाहको दावी छ. भट्टले आज विश्वासको मत लिनुभएको छ. सभामुखले प्रदेशसभाको अङ्कगणितलाई हेरेर निर्णय गरेको शाहको आरोप रहेको छ. सरकारले राष्ट्रिय अनुसन्धान विभागमा ठूलो पुनसंरचना गर्ने तयारी गरेको छ.
5: विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तहत ल्याएर 30 उम्मेदवार र 55 सेवा अवधि लागू गर्ने तयारी भइरहेको छ. यसका लागि विभागको नियमावली संशोधन गर्ने तयारी छ. यो व्यवस्था लागू भएमा विभागका मुख्य अनुसन्धान निर्देशकदेखि सह अनुसन्धान निर्देशकसम्म 19 उच्च अधिकारी प्रभावित हुनेछन्. हालका केही वरिष्ठ अधिकारी भने पदमा रहने सम्भावना छ. सरकारले विभागको कर्मचारी दरबन्दी पनि घटाउने तयारी गरेको छ. अहिले 2,265 दरबन्दी रहेकोमा यसलाई 1,000 भन्दा कममा झार्ने तयारी भइरहेको छ. त्यससँगै प्रविधिमा दक्ष नयाँ जनशक्ति भित्र्याउने सरकारको योजना छ. सूचना संकलनका लागि करिब 100 आइटीमा दक्ष एजेन्ट राख्ने र उनीहरूको परिचालनमा बजेट बढाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ. विभागमा अहिले भएका एजेन्टको परिचालन र खर्च पारदर्शी नभएको गुनासो आएपछि सरकारले त्यसलाई व्यवस्थित गर्ने तयारी गरेको छ. यस्तै विभागका सूचना प्रविधि प्रणालीमा सुधार गर्ने काम पनि अघि बढाइएको छ. प्रधानमन्त्री कार्यालयको आइटी टोलीले गत असारमा विभागको कार्यालय पुगेर त्यहाँको प्रविधि र सफ्टवेयर प्रणालीबारे जानकारी लिएको थियो. राष्ट्रिय अनुसन्धान विभागमा अहिले करिब 1800 कर्मचारी कार्यरत छन्। विभागले देशको सुरक्षा र राष्ट्रिय हितसँग सम्बन्धित सूचना संकलन तथा विश्लेषण गरेर सरकारलाई सम्बन्धित निकायलाई बुझाउँदै आएको छ।
3: युक्रेनका पूर्व रक्षा मन्त्रीले रुसको आक्रमणका बावजुद चुनावको माग गरेका छन्। गएको महिना बर्खास्त भएका माइखाइल फेदोरोभको आह्वानमा पछिल्लो पटक सरकार विरुद्ध प्रदर्शन समेत भएका थिए. तर युक्रेनको कानूनले युद्धका बेला हुने चुनावलाई अवैधानिक मान्दै आएको छ. फेदोरोभले मुलुकमा सुशासन र युद्ध सम्बन्धी भ्रष्टाचारको विषय उठान गर्नुभएको छ.
2: Демократія не може бути.
6: Democracy cannot be held hostage by Russia. We are fighting precisely because we want to remain a free European state.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.
7: यो BFBS गोर्खा रेडियो हो.

0: कन्या समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दूरसञ्चार प्राधिकरणले ग्राहकको पैसा स्वचालित घट्ने गुनासोबारे एनसेलसँग स्पष्टीकरण माग्ने भएको छ। पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले ग्राहकको गुनासोको स्थलगत अध्ययन गरिएको बताउनु भएको छ।
4: एनसेलले लामो समयदेखि ग्राहकको ब्यालेन्स रकम अनधिकृत रूपमा कटौती हुन दिएको तथा गुनासो समयमै समाधान गर्न चासो नदिएको देखिएकोले दूरसञ्चार ऐन 2053 दफा 47(1) किन कारवाही नगर्ने भन्ने स्पष्टीकरण माग गर्ने निर्णय भएको छ।
3: अनधिकृत पैसा गुमाउनु परेका ग्राहकको रकम फिर्ता गराउने निर्णय पनि गरिएको अर्यालको भनाइ छ।
4: उक्त समस्या आउन सुरु भएदेखि नै प्रभावित भएका सबै ग्राहकहरू तत्काल पहिचान गरी दूरसञ्चार ऐन 2053 दफा 47(1) अनुसार क्षतिपूर्तिको रूपमा काटिएको रकम ग्राहकलाई फिर्ता गर्न लगाउने र हाल त्यस्ता ग्राहक फेला नपरेमा त्यस्तो रकम राज्य कोषमा दाखिला गर्न लगाउने निर्णय भएको छ।
3: प्राधिकरणले 5G सञ्चालन सम्बन्धमा सल्लाह लिने प्रयोजनका लागि अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।
4: खास गरेर अहिले यो 5G कुरा अलिकति उठान भइरहेको अवस्थामा नेपालमा 5G को रोड म्याप के हुने भन्ने सम्बन्धमा हामीले अध्ययन गरेर प्राधिकरणबाट तयार पारिएको मोबाइल ब्रडब्यान्ड इन्हान्समेन्ट प्लान नेपाल्स रोड टु 5G सम्बन्धित सरकारवालाको राय सुझाव प्राप्त गर्नको लागि 15 दिनको समय दिएर प्राधिकरणको वेबसाइटमा कन्सल्टेसनमा राखिएको छ।
3: कर्णालीमा नेकपा र एमालेबीच प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धमा 6 बुँदे सहमति भएको छ। सुर्खेत वीरेन्द्रनगरमा बसेको दुवै दलबीचको बैठकमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय भौतिक पूर्वाधार तथा शहरी विकास भूमि व्यवस्था कृषि तथा सहकारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय नेकपाले लिने गरी सहमति भएको छ। त्यस्तै आर्थिक मामिला तथा योजना सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय एमाले सम्हाल्ने भएको नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जीशीले जानकारी दिनुभएको छ। 30 लाखभन्दा माथि योजना ठेक्का प्रक्रियाका आधारमा कार्यान्वयन गरी विगतको नीतिलाई निरन्तरता दिने सहमति समेत दुई दलबीच भएको छ। भारतीय स्थल सेनाध्यक्ष जनरल धीरथ सेठले नेपालमा रहेका भूपू गोर्खा सैनिक तथा उनीहरूका परिवारको कल्याणमा कुनै कमी हुन नदिने बताउनु भएको छ। पोखराको पेन्सन क्याम्पमा भारतीय स्थल सेनाध्यक्ष सेठले भूतपूर्व सैनिकहरू भारत नेपालका सम्बन्धका महत्त्वपूर्ण प्रतिनिधि हुन् भन्नुभएको छ। एक्स सर्भिसम्यान कन्ट्रिब्युटरी हेल्थ स्किम ECHS पोलिक्लिनिकलाई थप प्रभावकारी बनाइने उहाँको भनाइ छ। नेपालमा 2014 सञ्चालनमा रहेको ECHS कार्यक्रम अन्तर्गत पेन्सनरहरूले दुवै देशका सूचीकृत अस्पतालमा उपचार सुविधा निधि आएका छन्। कल्याणकारी कार्यक्रम अन्तर्गत विभिन्न जिल्ला सैनिक बोर्ड मार्फत भूतपूर्व सैनिकका परिवारका सदस्यलाई कम्प्युटर ब्युटिसियन फेसन डिजाइनिङ लगायतका सिपमूलक तालिम दिँदै आएको छ। झापा हुँदै गएको एक वर्षमा 14.6 करोड मूल्य बराबरको जडीबुटी निर्यात भएको छ। काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ 12 थरीका कुल 1108 मेट्रिक टन जडीबुटी निर्यात भएको हो। भारततर्फ 422 मेट्रिक टन तेजपात निर्यात भई 2.66 करोड र बङ्गलादेशतर्फ 269 मेट्रिक टन चिराइतु निर्यात हुँदा 6.56 करोड आम्दानी भएको पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले जानकारी दिनुभएको छ। पछिल्लो समय बङ्गलादेशतर्फ रिट्ठा क्यानोला तेल सतावर मजिठो र जटामसी लगायतका जडीबुटीको निकासी बढेको छ। यसअवधिमा बङ्गलादेशतर्फ 187 मेट्रिक टन रिट्ठा निर्यात भएको छ। कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र सतावरले राम्रो बजार मूल्य पाएका छन्। चुत्रो नागबली पाउडर अमला टिमुर निर्यात भएको प्लान क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ। बेलायतमा गएको महिना 2.9% मूल्य वृद्धि भएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अघिल्लो महिनाको 2.6% बढी मुद्रास्फीति भएको बताएको छ। ऊर्जा नियामक अफसेमले मूल्य बढाएका कारण मुद्रास्फीति बढेको अनुमान भनिएको छ। कार्यालयका माइक हार्डीले मुद्रास्फीति बढ्नुका कारण धेरै छन् भन्नुभएको छ।
5: The rising gas prices was the largest for almost 4 years. To a lesser extent, there were upward contributions from furniture and clothing, although prices fell for these categories between June and July. This was by less than the same 2 months a year ago. There were some offsetting contributions as well. So we had downward contributions from motor fuels, with diesel and petrol prices falling between June and July.
3: र युक्रेनका पूर्व रक्षा मन्त्रीले रुसको आक्रमणका बावजुद चुनावको माग गरेका छन्। गएको महिना बर्खास्त भएका माइखाइलो फेदोरोभको आह्वानमा पछिल्लो पटक सरकार विरुद्ध प्रदर्शन समेत भएका थिए, तर युक्रेनको कानूनले युद्धका बेला हुने चुनावलाई अवैधानिक मान्दै आएको छ। फेदोरोभले मुलुकमा सुशासन र युद्ध सम्बन्धी भ्रष्टाचारको विषय उठान गर्नुभएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले विपक्षी दल एकजुट भएको दिन रासोपाको सरकार ढल्ने चेतावनी दिनुभएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता थापा,
4: म रासोपाका आदरणीय मित्रहरूलाई 182 तले काँचको घरमा बसेर अहंकार र उत्ताउलोपन प्रदर्शन नगर्न साथै प्रतिपक्षी नागरिकहरूमाथि ढुङ्गा प्रहार नगर्न पनि विनम्र आग्रह गर्न चाहन्छु। हेक्कारोस्, यो सिसाको घर तपाईहरुको रगत पसिनाको जगमा उभिएको छैन। जुन दिन लोकतान्त्रिक दलहरुले आफ्ना आन्तरिक विभाजनहरुलाई मजबुत मोर्चा र एकतामा परिणत गर्नेछन् त्यसै दिन यो गर्ल्याम गुर्लुम ढल्नेछ, चकनाचुर हुनेछ।
3: प्रधानमन्त्री बालेन्द्र शाह निरङ्कुशताको बाटो हिँडिरहेको आरोप लगाएका थापाले अब पनि संविधान बाहिर हिँडिरहने र सभामुख सहित राष्ट्रपति सभापतिले स्थिति सम्हाल्न नसके मुलुकमा आन्दोलनको आँधी बिहारी आउने चेतावनी समेत दिनुभएको छ।
4: प्रधानमन्त्री जनता तथा संसदप्रति पूर्णतः उत्तरदायी हुनै पर्दछ। नागरिकहरूको हत्या, आत्महत्या, आत्मदाह र झुट्टा मुद्दा, गैर कानून गिरफ्तारी तथा राज्य आतंकका लागि पूर्णतः जिम्मेवार हुनै पर्दछ। प्रधानमन्त्री संख्या र राज्य शक्तिको बलमा होइन, संविधान ऐन कानून अनुसार चल्नु पर्दछ। दोस्रो विकल्प, सभामुखजीले संसदको अभिभावकका हैसियतले नीति विधि निरूपण गर्न तथा राजनैतिक स्थायित्व कायम गर्न सत्ता पक्ष र प्रतिपक्षका बीच राष्ट्रिय सहमतिका लागि सक्रिय अगुवाई गर्नुपर्दछ। तेस्रो विकल्प, राष्ट्रपतिका सभापतिज्यूले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्दछ। अन्तिम विकल्प, अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविका पुनस्थापना गर्न छिट्टै चारै दिशाबाट 7 साल, 47 साल, 62 सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ।
3: राजसपा सभापति रवि लामिछानेले मन्त्री परिषदका सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताउनु भएको छ। सिंहदरबार संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदसँगको छलफलपछि उहाँले कुनै मन्त्रालय वा मन्त्रीले गरेकामा काममा प्रश्न उठेकै आधारमा असहज रूपमा लिन नहुने दावी गर्नुभएको छ।
5: सरकार सुन्दर छ, तर जतिसुकै बलियो भए पनि सुन्दर मान्छे र बलियो मान्छेको जीवनमा समस्या आउँदैन त? समस्या त आउँछ, बलियो हुँदा पनि आउँछ, सुन्दर भए पनि आउँछ, पोल्युसन भए पनि आउँछ, समस्या आउँछ। समस्या समाधान गर्न सरकार काम गरिरहेको छ कि छैन भन्ने कुरा हो।
3: खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकार लागिरहेको उहाँको भनाइ छ। सिडिओ कार्यालय तथा डिलरलाई सक्रिय बनाएर आपूर्ति र वितरणको बिक्रीको अवस्था अनुगमन गर्ने तथा समस्या समाधानको प्रयास भइरहेको उहाँले जानकारी दिनुभएको छ। 11 महिनादेखि अमेरिका बस्दै आएका सांसद प्रकाश देउवालाई हटाउने प्रदेश सभामुखको निर्णयप्रति सुदूरपश्चिम कंग्रेसले विरोध गरेको छ। सुदूरपश्चिमका संसदीय दलका नेता कमल बहादुर शाहले सभामुखको भूमिकामाथि प्रश्न उठाउनु भएको हो। कंग्रेस सांसद देउवालाई सभामुख भीम भण्डारीले हिजो पदमुक्त गरेपछि पूर्व मुख्यमन्त्री शाहले आपत्ति जनाउनु भएको हो। सभामुखले बदनियत राखेको उहाँको आरोप छ। पत्रकारसँग शाहले सभामुखको निर्णय पक्षपाती भएको आरोप समेत लगाउनु भएको छ। मुख्यमन्त्री खगराज भट्टको विश्वासको मतका लागि सहज बनाउन कंग्रेस सांसद देउवालाई पदमुक्त गरिएको शाहको दावी छ। यसअघि सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाउनु भएको छ। प्रदेशसभा बैठकमा भट्टले प्रस्तुत गरेको प्रस्तावको पक्षमा 31 मत खसेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभएको छ। विपक्षमा 15 मत खसेको छ। मत विभाजनमा 46 जना सांसद सहभागी थिए। गएको साल 29 गते नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। सरकारले राष्ट्रिय अनुसन्धान विभागमा ठूलो पुनसंरचना गर्ने तयारी गरेको छ।
6: विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तहत ल्याएर 30 वर्ष उम्मेद्वार र 55 वर्ष सेवा अवधि लागू गर्ने तयारी भइरहेको छ। यसका लागि विभागको नियमावली संशोधन गर्ने तयारी छ। यो व्यवस्था लागू भएमा विभागका मुख्य अनुसन्धान निर्देशकदेखि सह अनुसन्धान निर्देशकसम्म 19 जना उच्च अधिकारी प्रभावित हुनेछन्। हालका केही वरिष्ठ अधिकारी भने पदमा रहने सम्भावना छ। सरकारले विभागको कर्मचारी दरबन्दी पनि घटाउने तयारी गरेको छ। अहिले 2,265 जनाको दरबन्दी रहेकोमा यसलाई 1,000 भन्दा कममा झार्ने तयारी भइरहेको छ। त्यससँगै प्रविधिमा दक्ष नयाँ जनशक्ति भित्र्याउने सरकारको योजना छ। सूचना संकलनका लागि करिब 100 जना आइटीमा दक्ष एजेन्ट राख्ने र उनीहरूको परिचालनमा बजेट बढाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। विभागमा अहिले भएका एजेन्टको परिचालन र खर्च पारदर्शी नभएको गुनासो आएपछि सरकारले त्यसलाई व्यवस्थित गर्ने तयारी गरेको छ। यस्तै विभागका सूचना प्रविधि प्रणालीमा सुधार गर्ने काम पनि अघि बढाइएको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: मिडिया समुदायमा
1: लाइभ भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभा बैठकमा नजाने पक्का भएको छ। मन्त्री परिषद बैठकले महासभाका लागि परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली पठाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ।
4: संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने।
3: मन्त्री पोखरेलका अनुसार बाल शिक्षकहरूको मासिक तलबमा 5,000 रुपियाँको वृद्धि गर्ने निर्णय भएको छ।
4: अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ, प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि सङ्घीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु 5,000 दरले वृद्धि गर्ने। अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 8-6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
3: बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। निर्णय अनुसार सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 बढेर 48,058 पुगेको छ। त्यस्तै आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 38,203 कायम भएको छ। नयाँ व्यवस्थाअनुसार इसिडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000-17,000, विद्यालय सहयोगीको 10,000-15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000-20,000 पुगेको छ। मन्त्री पोखरेलले ज्ञान स्वभाव समाधानतर्फ उन्मुख रहेको दावी गर्नुभएको छ।
4: कति ठाउँमा चाहिने भन्दा बढी ग्यास राखेको हुनाले पनि कति ठाउँमा अभाव भइरहेको छ, तर यसमा मन्त्रालय चाहिँ संवेदनशील भएर यसमा काम गरिरहेको छ। सहज हुँदै गइरहेको छ, बिस्तारी पूर्ण रूपमा सहज हुँदै नै जान्छ।
3: धनकुटा कोशी पहाडी जिल्लामै सबभन्दा बढी तरकारी उत्पादन गर्ने जिल्लामा पर्छ। तरकारी बिक्रीबाट धनकुटामा एकै वर्ष 7,97,58,00,000 रुपियाँको आमदानी भएको छ। धनकुटाबाट गोपाल बराइली।
5: छथर झुरपाटी गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले आधा जति त टनेल खेती गर्दै आउनु भएको छ। उहाँले तरकारी खेती गरेरै वार्षिक 50,00,000 रुपियाँ आमदामी गर्दै आउनु भएको छ।
6: त्यो अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने। अब यो हाम्रो देशको चाहिँ मूल्यको अवस्था एकदमै बजारको अवस्था नाजुक भएको हुँदा भनेको जस्तो मूल्य पाइँदैन। मूल्य पाएको खण्डमा चाहिँ 70-50,00,000 ट्रान्जेक्सनको कारोबार गरिन्छ।
5: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र मध्ये धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर 1 को घुमाउनी पनि हो। यहाँ 275 घर परिवारको बसोबास रहेको छ। यहाँका 100% किसानले तरकारी बेचेर वार्षिक 5,00,000 रुपियाँदेखि 30,00,000 रुपियाँसम्म आमदामी गर्ने गरेका छन्। यहाँका किसानलाई वैदेशिक रोजगारी भन्दा कृषि कर्म नै उत्तम छ। महालक्ष्मीका अगुवा किसान टहल बहादुर गुरुङ।
7: हामीले खेती नै गर्नुपर्छ, खेतीबाटै राम्रो आमदानी हुन्छ भनेर हामी यतै लाग्यौँ। हाम्रोमा प्रायःसो मान्छेहरू खेती नगर्ने त यहाँ कोही पनि छैन, सबै यही खेतीमै अब निर्भर छन्। यहाँका मान्छेहरू जागिर खानेहरू एकदम कमै छ, विदेश एकदम कम।
5: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी हुने गरेको छ। गत आर्थिक वर्षमा धनकुटामा 157,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रुपियाँ भित्रिएको छ। अघिल्लो वर्षको तुलनामा धनकुटामा तरकारी उत्पादन पनि बढेको छ। कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा।
8: गत सालको भन्दा यो साल उत्पादन र क्षेत्रफल बढ्नुको कारण चाहिँ के पनि छ भने, हाम्रो धनकुटा जिल्लामा चाहिँ एउटा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भनिन्थ्यो तत्काल भने, अहिले चाहिँ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम भन्ने एउटा लागू छ, जसले तरकारीमा चाहिँ अनुदान दिने कार्यक्रम रहेको हुनाले त्यसले गर्दाखेरि पनि क्षेत्र विस्तार भएको।
5: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिसँग सम्बन्धित विभिन्न परियोजनाहरू सञ्चालनमा छन्।
3: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले विश्वासको मत पाउनु भएको छ। प्रदेशसभाको बैठकमा शाहीले विश्वासको मत पाउनु भएको हो। सभामुख नन्दा गुरुङले नेपालको संविधान बमोजिम सभामा प्रस्ताव पेश गर्न समय दिनुभएको थियो। कुल 40 प्रदेशसभा सदस्यमा 36 सदस्यले मतदान गरेका थिए। पोखराको सेती नदीमाथि बनिरहेको पुलको भौतिक निर्माण प्रगति 70% पुगेको छ। हुँदै विक्रम सम्बत 2079 साउनमा ठेक्का सम्झौता भएको पुल निर्माणमा डाउनस्ट्रिम तर्फको स्ल्याब ढलान सकिएको र स्वाग कन्स्ट्रक्सन जेबीका प्रबन्धक सुदर्शन देवकोटाले बताउनु भएको छ। दशैंसम्म गाडी कुराउने तयारी भइरहेको उहाँको भनाइ छ। खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: Radio.
1: वैदम आज भोलि किन यस्तो भएको हो कुन्नी कठै परे ती दिन कता गए आज त्यस्तो रमाइलो गरिन्थ्यो आँगनभरि मान्छे हुन्थे
2: शैला म पनि छत्ता परिरहेछु भने ठिटा ठिटीहरू सबै विदेश गइहाले तपाईँ हामी बुढा भइहाल्यो शेखर पछि हाल्यो अपल रमाइलो गर्नु लियो
3: नमस्ते साइला माइलो भए पनि पहिलाको माय प्रेमको कुनिकै कुरा माथि गएर बारे कहाँ कहाँ कति राम्रो राम भइरहेछ यहाँ भन्नु चाँड

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: राजसभा सभापति रवि लामिछानेले मन्त्री परिषदका सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको स्पष्ट पार्नुभएको छ. सिंहदरबार संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँगको छलफलपछि उहाँले कुनै मन्त्रालय वा मन्त्रीको गरेका काममा प्रश्न उठेकै आधारमा असहज रूपमा लिन नहुने बताउनु भएको हो.
4: सरकार सुन्दर छ तर जतिसुकै बलियो भए पनि सुन्दर मान्छे र बलियो मान्छेको जीवनमा समस्या आउँदैन त? समस्या त आउँछ, बलियो हुँदा पनि आउँछ, सुन्दर भए पनि आउँछ, कोल्युसन भए पनि आउँछ, समस्या आउँछ. समस्या समाधान गर्न सरकार काम गरिरहेको छ कि छैन भन्ने कुरा हो.
3: यता एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले विपक्षी दल एकजुट भएको दिन राजसभाको सरकार ढल्ने चेतावनी दिनुभएको छ. प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता थापा,
5: म राजसभाका आदरणीय मित्रहरूलाई 182 तले काँचको घरमा बसेर अहंकार र उत्ताउलोपन प्रदर्शन नगर्न साथै प्रतिपक्षी नागरिकहरूमाथि ढुङ्गा प्रहार नगर्न पनि विनम्र आग्रह गर्न चाहन्छु. हेक्कारोस्, यो सिसाको घर तपाईँहरूको रगत पसिनाको जगमा उभिएको छैन. जुन दिन लोकतान्त्रिक दलहरूले आफ्ना आन्तरिक विभाजनहरूलाई मजबुत मोर्चा र एकतामा परिणत गर्नेछन् त्यसै दिन यो गर्ल्याम गुर्लुम ढल्नेछ, चकनाचुर हुनेछ.
3: प्रधानमन्त्री बालेन्द्र शाह निरङ्कुशताको बाटो हिँडिरहेको आरोप लगाएका थापाले अब पनि संविधान बाहिर हिँडिरहने र सभामुख सहित राजसभा सभापतिले स्थिति सम्हाल्न नसके मुलुकमा आन्दोलनको आँधीबेहरी आउने चेतावनी उहाँको छ.
5: प्रधानमन्त्री जनता तथा संसद प्रति पूर्णतः उत्तरदायी हुनै पर्दछ. नागरिकहरूको हत्या, आत्महत्या, आत्मदाह र झुट्टा मुद्दा, गैर कानून गिरफ्तारी तथा राज्य आतंकका लागि पूर्णतः जिम्मेवार हुनै पर्दछ.
3: कंग्रेसको देउवा समूह 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ. आधिकारिकता विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेको भन्दै इतर समूह सर्वोच्च जाने भएको हो. देउवा समूहका प्रचार प्रसार समिति संयोजक मेन बहादुर विश्वकर्मा,
6: यस्तो छ, नेपाली कंग्रेस केन्द्रीय कार्य समितिकै आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ. यस्तो बेलामा दुवै पक्षले दीर्घकालीन असर पर्ने वा सांगठनिक संरचनामा फेरबदल हुने गरी कुनै पनि वैधानिक काम कारवाही नगर्नु पर्ने सो त बुझ्नु पर्नेमा गगनजीको नेतृत्वको कांग्रेसले 15 महाधिवेशनको कार्यतालिका निकालेको सार्वजनिक गरेको हुनाले त्यसले अदालतको निर्णय प्रक्रियामा प्रभावित गर्छ. त्यसैले त्यो नगर्न नगराउनका लागि माग गर्दै निवेदन हाल्ने कुरा चलेको छ, गर्नुहुन्छ होला साथीहरूले.
7: अनि अस्तिको राष्ट्रिय भेलाले त संस्थापन तपाईँहरू आफैलाई डिक्लेयर गर्नुभएको होइन र?
6: हो, त्यसैले हामीले आफ्नो डिक्लेरेसन त्यहाँ गऱ्यौँ र त अदालतमा पनि हामी हो, हामीलाई मात्रै मान्यता दिनु पर्यो भनेर माग गरेका छौँ.
7: तपाईँहरूको राष्ट्रिय भेलाले सभापति थमौते गरेका देउबाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णय पनि त गरेका छ नि होइन?
6: गरेका छ, त्यसो हो भने त हामीले पनि कार्यतालिका निकाल्न सक्छौँ. तर कानुनी विषय एउटा हो, राजनीतिक विषय अर्को हो. राजनीतिक रूपमा हामी दुवैले एक्सर्साइज गरिरहेछौँ तर कानुनलाई नै प्रभाव पर्ने गरी त हामीले पनि गरेका छैनौँ. अदालतको निर्णय पर्खेर 15 महाधिवेशनको कार्यतालिका पर्खेर बसेका छौँ भने गगनजीहरूले पनि 15 महाधिवेशनका लागि अदालतको आदेश पर्खाउनु पर्ने हो भन्ने हाम्रो सोचाइ हो, ठहर हो.
7: अनि संस्थापन आफैलाई डिक्लेयर गरिसके पछाडि अर्को पक्षले तोकेको महाधिवेशन त त्यत्तिकै इनभ्यालिड अवैध भइहाल्यो तपाईँहरूको अनुसार?
6: हाम्रो दृष्टिकोणमा इनभ्यालिड भएकै हुनाले त इनभ्यालिड गरियोस् भनेर विचाराधीन रहेका ठाउँबाट नै आदेश गराउन खोज्या हो.
7: अनि इनभ्यालिड पक्षले गराउने महाधिवेशनको के अर्थ हुन्छ र रोक्न पर्यो त फेरि?
6: होइन, अर्थ हुँदैन, त्यसैले व्यर्थको महाधिवेशन नगरियोस् भनेर हो.
7: अनि त्यो त शुभेच्छा मात्रै हो, अदालतमै गएर रोकाउनु पर्ने भनेको त तपाईँहरूले गगन सभापति भएको काङ्ग्रेसलाई नै आधिकारिकता मान्यता दिएको अर्थ लाग्दैन मिन्जी?
6: भन्नुभयो, हामी नेपाली काङ्ग्रेसको आधिकारिक कार्य समिति हामी हौ. हामीसँगै नाम जुट्ने गरेको अर्को अवैधानिक कार्य समितिले काङ्ग्रेसको 15 महाधिवेशन भनी कार्यतालिका सार्वजनिक गरेको हुनाले त्यस्तो गैर अवैधानिक तथा गैर कानुनी काम कारवाही नगर्न नगराउनका लागि त गरिने हो नि माग.
7: अनि अहिलेसम्मको आधिकारिकता त फेरि गगनजीकै हो क्यारे?
6: हामी गर्नै सक्दैनौँ नि. वैधानिक वा कानुनी संरचनाभित्रको आधिकारिक कार्य समितिले गरेको भए त रोकाउन नै सकिँदैन र रोक्नु पनि हुँदैन।
7: अहिलेसम्मको अदालतको निर्णय अनुसार त अहिलेसम्मको आधिकारिक त गगनजीकै नेतृत्वको हो नि होइन?
6: अहिलेसम्मको अदालतको होइन, निर्वाचन आयोगको कारणले चाहिँ गगनजी हो। अदालतले त आफ्नो निर्णयलाई पुनरावलोकन सुरुदेखि नै गर्छु भनिहाल्यो नि, भनेको योभन्दा अगाडिको फैसला बदर भयो भनेको त हो नि।
7: अनि अदालत चाहिँ कहिले जाने हो त?
6: चाँडै जानुहुन्छ, हिजो मात्रै सार्वजनिक आयो, अब आजदेखि साथीहरूले त्यसको तयारी गर्नुहुन्छ। भ्याए त आज त निकै बेर भइसक्यो, अब भोलिसम्ममै जानु होला।
3: नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकको पैसा शोषालित घट्ने गुनासोबारे एनसेलसँग स्पष्टीकरण माग्ने भएको छ। पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले ग्राहकको गुनासो स्थलगत अध्ययन गरिएको बताउनु भएको छ।
2: एनसेलले लामो समयदेखि ग्राहकको ब्यालेन्स रकम अनधिकृत रूपमा कटौती हुन दिएको तथा गुनासो समयमै समाधान गर्न चासो नदिएको देखिएकोले दूरसञ्चार ऐन 2053 दफा 47(1) किन कारवाही नगर्ने भन्ने स्पष्टीकरण माग गर्ने निर्णय भएको छ।
3: अनधिकृत पैसा गुमाउनु परेका ग्राहकको रकम फिर्ता गराउने निर्णय पनि गरिएको अर्यालको भनाइ छ।
2: उक्त समस्या आउन सुरु भएदेखि नै प्रभावित भएका सबै ग्राहकहरू तत्काल पहिचान गरी दूरसञ्चार ऐन 2053 दफा 47(1) अनुसार क्षतिपूर्तिको रूपमा काटिएको रकम ग्राहकलाई फिर्ता गर्न लगाउने र हाल त्यस्ता ग्राहक फेला नपरेमा त्यस्तो रकम राज्य कोषमा दाखिला गर्न लगाउने निर्णय भएको छ।
3: भारतका स्थल सेनाध्यक्ष जनरल तीरथ सेठ 4 दिने नेपाल भ्रमणका क्रममा अवकाशप्राप्त सैनिकहरूलाई भेट्न पोखरा पुग्नु भएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
8: पोखरा स्थित भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयमा बुधबार आयोजित भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्दै उहाँले नेपाल भारत सम्बन्ध केवल दुई छिमेकी देशका रूपमा मात्र नभई परम्परा, संस्कृति, धर्म र आस्थासँग गहिरोसँग जोडिएको बताउनुभयो। उहाँले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिक र उनीहरूका परिवारको हित तथा कल्याणलाई भारतीय सेनाले सधैँ प्राथमिकता राख्दै आएको बताउनुभयो।
9: भारत की देश की सेवा या भारत देश की सेवा में समर्पित किया है और आपका सम्मान और कल्याण इसीलिए हमेशा भारतीय सेना का फर्ज बना रहेगा।
8: भूतपूर्व सैनिक प्रकाश कुमार श्रेष्ठले सेना प्रमुख पोखरा आएर पूर्व सैनिक र उनीहरूका परिवारसँग प्रत्यक्ष भेटघाट गर्नुलाई अविस्मरणीय रहेको भनाइराख्नुभयो।
10: भूतपूर्व सैनिकहरूलाई भेट्नु, हामीसँग आत्मीयतापूर्वक कुराकानी गर्नु र हाम्रा कुरा सुन्नु हामीले अत्यन्तै सम्मानको रूपमा लिएका छौँ।
3: प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणमा आएका सेठ तथा श्रीमती कोमल सेठ आज स्वदेश फिर्ता हुनुभएको छ। भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो। कतार एयरको विमानमा यात्रा गरेको बेला तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी एकजना यात्रुलाई उपभोक्ता अदालत काठमाडौँले 2,60,00,000 बढी क्षतिपूर्ति दिलाउने फैसला गरेको छ।
7: अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्टसहित सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासले ललितपुरकी प्रीति थापाले दायर गरेको मुद्दामा विमान कम्पनीलाई 2,61,92,406 रुपियाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो। थापा 2023 जुलाई 10 अमेरिकाको बोस्टनबाट दुआ हुँदै कतार एयरको विमानमा काठमाडौँ आउँदै गरेको बेला यो घटना भएको हो। उडानकै क्रममा विमानका कर्मचारीले कफी दिने बेलामा थापाको पेट र संवेदनशील भागमा अत्यधिक तातो कफी पोखिएको थियो। कफीले पोलेर थापालाई सेकेन्ड डिग्री बर्न भएको थियो। कफीले पोलेपछि प्राथमिक उपचारका लागि औषधि माग्दा विमानमा उपलब्ध नभएको, करिब 4 घण्टासम्म आकाशमै असह्य पीडा सहेर यात्रा गर्नु परेको र नेपाल ओर्लिएपछि किर्तिपुरको जरन अस्पतालमा उपचार गराएको थापाको फिरात पत्रमा उल्लेख छ। अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी मोन्ट्रियल महासन्धि 1979 र नेपालको उपभोक्ता संरक्षण ऐन 2075 आधार मानेर फैसला गरेको हो।
3: अब खबर फटाफट।
7: चितवनको रत्नगर छ बसौलीको नारी चेतना उद्यमी महिला समूहमा आबद्ध 50 जना महिला दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै दैनिक 200 लिटर दूध संकलन गरेर दही, घिउ, पनिर, चीज, बटर, आइसक्रिम, खुवा लगायतका खुराक उत्पादन गर्दै गुल्मीको सत्यवती गाउँपालिका पशुपालनका लागि किसानलाई प्रोत्साहन गर्दै उन्नत जातका गाई, भैँसी र राङ्गो किन्न 25,000 दरले अनुदान दिने, अनुदानका लागि आउँदो 15 गते भित्र प्रस्ताव पेश गर्न सूचना। जनपूर्णिमाको गोसाईकुण्ड मेलाका तीर्थयात्रीका लागि चार ठाउँमा स्वास्थ्य शिविर राखिने। धुन्चे, चोलाङपाटी, लौरी विनायक र गोसाईकुण्डका स्वास्थ्य शिविरमा रसुवा अस्पताल र आयुर्वेदका चिकित्सकले परीक्षण गरेर औषधि दिने। महाकालीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा 1200 मिटर पक्की तटबन्ध निर्माण। तटबन्ध निर्माणका लागि 11.65 करोड खर्च।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
11: यो PFBS गोर्खा रेडियो।

जैसे ठहर गया है यहीं, हर तरफ एक

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता औचित्यबारे विज्ञहरूको मिश्रित प्रतिक्रिया।
1: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो,
2: प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आर्जन गर्ने होइन।
0: एमाले संसदीय दलका नेताको अभिव्यक्ति प्रति एमाले भित्रै तरङ्ग, उपमहासचिव महासेठ भन्छन्।
1: रामबहादुर थापाजीको नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच छुटै हुँदैन।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा इजरायली सेनाले 1.5 वर्षीय प्यालेस्टिनी बालिकाको हत्या सम्बन्धी घटनाको अनुसन्धान गर्ने। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले गाजामा युद्धका क्रममा प्यालेस्टिनीहरूमाथि भएका दुईवटा हमलाका अत्यन्त चर्चित घटनाबारे आन्तरिक फौजदारी अनुसन्धान शुरू गर्ने भएको छ। ती दुई घटना भनेका सन् 2024 जनवरीमा 5 वर्षीय हिन्द रजबको हत्या तथा त्यसको 1 वर्षपछि 15 जना आपतकालीन सेवा र सहायता कर्मीको हत्याका घटना हुन्। दुवै घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश निम्त्याएका थिए। हिन्द जबलाई उनको परिवारका सदस्यहरूको गोली लागेर मृत्यु भएको अवस्थामा उनी बसेको कारभित्रबाट घण्टौंसम्म सहयोगका लागि प्यालेस्टिनी उद्धारकर्मीहरूसँग विन्ती गरेपछि इजरायली सेनाले उनको हत्या गरेको थियो। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, गाजामा युद्धको सबैभन्दा हृदय विदारक दृश्यहरूमध्ये एक 5 वर्षीय प्यालेस्टिनी बालिका हिन्द रजबले गोलीले छियाछिया भएको कारभित्रबाट आफूलाई उद्धार गर्न प्यालेस्टिनी आपतकालीन उद्धार कर्मीहरूसँग गरेको निराशाजनक पुकार थियो। उक्त कारमा उनका परिवारका 5 सदस्यको मृत्यु भइसकेको थियो। बीबीसीका सेबास्टियन असरको भनाई। अमेरिकाले सोमबार अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीका अध्यक्ष र वरिष्ठ अभियोजनकर्तामाथि प्रतिबन्ध लगाएपछि युरोपेली संघ ईयूका शीर्ष अधिकारीहरूले अदालतप्रति आफ्नो दृढ समर्थन रहेको बताएका छन्। सामाजिक सञ्जाल मार्फत युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले आइसिसीलाई समर्थन गरेका छन्। 120 भन्दा बढी देशको समर्थन प्राप्त आइसिसीलाई युद्ध अपराधको अनुसन्धान गर्ने अधिकार रहेको छ। आइसिसीले पनि नयाँ वक्तव्य जारी गर्दै अमेरिकी प्रतिबन्धलाई आफ्नो न्यायिक स्वतन्त्रतामाथिको लज्जाजनक आक्रमण भनेको छ। पाकिस्तानको सरकारले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि निजी अस्पतालमा स्थानान्तरण गर्न दिएको आफ्नो आदेश पुनरावलोकन गर्न सर्वोच्च अदालत समक्ष आग्रह गरेको छ। सरकारले उपचारका लागि जेलमा रहेकालाई स्थानान्तरण गर्दा जेलका नियमहरू पालना गर्नुपर्ने र अदालतको उक्त आदेशले आफ्नो अधिकार क्षेत्र नाघेको तर्क गरेको छ। उनका वकिलहरूले उनी विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहेको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको टोलीका एक वरिष्ठ सदस्यलाई युरोपको भ्रष्टाचार विरोधी निकायले लगातार छापा मारेपछि पदबाट बर्खास्त गरिएको छ। यसैबीच युक्रेनका पूर्व रक्षा मन्त्री मिखाइलो फेदोरोफले निर्वाचन गराउन आह्वान गरेका छन्। र भारतको कोलकातामा एउटा सस्तो होटलमा आगलागी हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार मृतक मध्ये 1 बालक पनि रहेका छन्। प्रारम्भिक अनुसन्धानले एयर कन्डिसनर विस्फोट भएर आगलागी सुरु भएको हुन सक्ने देखाएको छ। घटनामा 8 जना घाइते भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि प्रधानमन्त्रीले मन्त्रीहरूसँग आज कार्य सम्पादन सम्झौता गरेका छन्। उनीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर विज्ञहरूले उक्त अभ्यासप्रति मिश्रित प्रतिक्रिया जनाएका छन्। सुनौ एक रिपोर्ट। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्रीहरूले प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरेका हुन्। यस किसिमको अभ्यासले मन्त्रीहरूलाई उनीहरूले गर्ने कामका लागि थप उत्तरदायी बनाउने दावी गरिँदै आएको छ। पूर्व सचिव उमेश मैनाली यो राम्रो अभ्यास भएको तर्क गर्छन्, यद्यपि त्यसमा वस्तुगत सूचकको खाँचो उनी औल्याउँछन्।
1: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो, तर अप्ठ्यारो के हुँदो रहेछ भने जब यसका अब्जेक्टिभ इन्डिकेटरहरू हुँदैन, अब्जेक्टिभ इन्डिकेटर नभएपछि त्यसले वास्तवमा सही नतिजा दिँदैन, पहिलो कुरो। दोस्रो कुरो, त्यो कार्य सम्पादन सम्झौता गरिसकेपछि त्यसको आधारमा दण्ड र पुरस्कार हुनुपर्छ नि, त्यो देखिएन क्या।
0: तर अर्का पूर्व सचिव विद्याधर मलिक यो अभ्यासको खासै औचित्य देख्दैनन्। उनको विचारमा केही वर्ष यता नेपालमा औपचारिकताका लागि यो अभ्यास गर्न थालिएको हो।
2: यसले चाहिँ फर्मलाइज गर्नको लागि औचित्य भन्ने कागजमा कति कुराहरू छ त भन्दाखेरि, एउटा कार्य सम्पादनको करार पनि छ मन्त्रीहरू प्रधानमन्त्रीको बिचमा भन्ने देखाउनु त भयो, तर जो जो प्रति एकाउन्टेबल हुनुपर्ने हो त्यसै पनि हुनुपर्ने हो कि, त्यो करार चाहिँदै चाहिने क्याबिनेट सिस्टममा मन्त्रीहरू फुल हार्टेडली प्राइम मिनिस्टरप्रति कमिटेड हुनुपर्छ र प्राइम मिनिस्टरले सपोर्ट पाउनुपर्छ, र प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आर्जन गर्ने होइन, त्यो त व्यवहारले आर्जन गर्ने हो, प्र्याक्टिसले आर्जन गर्ने हो, होइन एकअर्काप्रतिको म्युचुअल रिलेसन छ नि अन्डरस्ट्यान्डिङको, त्यसबाट आर्जन गर्ने हो, त्योदेखि बाहिर कागजी घोडा दौडाएर त्यो आर्जन हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: पूर्व सचिव मैनाली चाहिँ अहिलेको अभ्यासमा सुधार गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिन्छन्। उनी भन्छन्,
1: पोजिटिभ इन्डिकेटरहरू बनाएर हामीले कार्य सम्पादन सम्झौता गर्यौँ भने त पर्फर्मेन्समा आधारित, आजभोलि त धेरै जसो देश तर पर्फर्मेन्स पिए भन्दा तलब पनि पर्फर्मेन्सको आधारमा निर्धारण हुन लागेको छ, त्यसो भएको हुनाले यी चिजहरू वैज्ञानिक हुन् र तर हामीले के भने वैज्ञानिक इन्डिकेटर बनाउन जानेनौँ, त्यसो भएको हुनाले यस्ता व्यक्तिहरू एक्सपर्टहरू चाहिन्छ जसले वस्तुगत आधारमा सूचकहरू बनाउने र विषयगत आधारमा प्रोक्सी इन्डिकेटरहरू बनाउन सक्ने मान्छे चाहियो।
0: अर्कोतर्फ प्रणालीमा मन्त्रीहरू मात्र नपर्ने भएकाले प्रणालीलाई जवाफदेही बनाइनु पर्ने मल्लिकको तर्क छ। प्रणालीले काम गर्ने अवस्थामा यो प्रकृतिको अभ्यास आवश्यक नपर्ने उनी बताउँछन्। अर्को विषय, विपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारलाई नेपाली सेना, अमेरिका र एल्गोरिदमसँग जोडेर गम्भीर आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले ती तीन कुरा अहिलेका सरकारको शक्तिका स्रोत भएको आरोप लगाए। उनले भने,
4: कतिपय भू राजनीतिका शोधकर्ताहरूको दावी छ यो सरकारको शक्तिको स्रोत 3A आर्मी, अल्गोरिदम र अमेरिका हो।
0: थापाको अभिव्यक्तिले जनमतको अपमान गरेको भन्दै सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले आपत्ति जनाइन्। थापाको अभिव्यक्तिको सार सुनाउँदै हामीले एमाले उपमहासचिव रघुवीर महासेठसँग प्रतिक्रिया मागेका छौँ।
5: हुन त मैले सुने छैन, तर तपाईँले जुन प्रकारले भन्नुभयो कि पहिला जस्तै यो हाम्रो पार्टीको कार्य दिशाको विपरीत हो। नेकपा एमालेका उपाध्यक्ष जो नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा आउनु भएको छ उहाँले बुझ्न सक्नु भएको छैन जबरजस्त के हो भनेर, त्यसैले उहाँले जे बोल्नुभयो गलत बोल्नुभयो।
6: जस्तो हतियारहरू गुम्बामा लुकाइएको छ कि भनेर आशंका, यो सरकारको स्रोत पनि आर्मी, अल्गोरिदम र अमेरिका हो भन्ने भनाइ जुन पहिलेको जस्तै
5: सुन्नु, मैले बुझेँ त्यो कुरो रामबहादुर थापाजीको व्यक्तिगत नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच हुँदै होइन। नेकपा एमाले यस सम्बन्धमा रामबहादुर थापासँग स्पष्टीकरण सोध्न सक्छ। म अझ पनि भन्छु, रामबहादुर थापाजी नेकपा एमालेको मूल स्पिरिटलाई बुझ्न सक्नु भएको छैन। जब जसले जुन एउटा कार्य दिशा देखाएको छ त्यो कार्य दिशा बुझ्न उहाँलाई अब कति समय लाग्छ म भन्न सक्दिनँ, तर उहाँ आज जे बोल्नुभयो मैले अझै पनि भन्दैछु, रामबहादुर थापाजी अहिले पनि उहाँको दिमागमा माओवादी कालका जुन उहाँहरूको रणनीति थियो त्यो कुरो अहिले पनि उहाँको दिमागबाट गइसकेको छैन।
6: कतै यो पार्टी अध्यक्षकै परामर्शमा यस्तो आक्रामक अभिव्यक्ति दिने गरेका त होइन वा?
5: मलाई लाग्दैन पार्टी अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको जस्तो मलाई लाग्दैन। पार्टी अध्यक्ष नेकपा एमालेलाई अहिलेसम्म हाकेर ल्याएको व्यक्ति हुनुहुन्छ, जब जब उहाँले बुझ्नु भएको छ, जब जबको निर्माणमा पनि उहाँको कहीँ न कहीँ योगदान छँदै थियो र छँदैछ, त्यस कारणले अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको छैन। उहाँ व्यक्तिवादी व्यक्ति हुनुहुन्छ, म अझ पनि भन्छु उहाँ नेकपा एमाले बुझ्न सक्नु भएको छैन।
6: योभन्दा पहिले जब तपाईँको नेता रामबहादुर थापाले संसदमा अभिव्यक्ति दिए त्यसको पार्टीले बैठक गरेर राज्यका सबै अङ्गसँग सुमधुर सम्बन्ध राख्न प्रतिबद्ध छ भनेर एक खालको स्पष्टीकरण जस्तो दिएको थियो, त्यसैलाई नै बल पुग्ने गरी फेरि तपाईँकै पार्टी अध्यक्ष केपी ओलीले मिल्दोजुल्दो खालको अभिव्यक्ति दिने गरेकै छन् नि, भनेपछि त पार्टीको नीति होइन भने कसरी भन्ने?
5: हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले पनि त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। उहाँले जुन सचिवालयको बैठकबाट जुन प्रेस विज्ञप्ति मार्फत नेपाली जनतालाई सूचित गर्ने काम भयो नेकपा एमालेबाट त्यो सही थियो र आज पनि त्यो सही छ। हामीले पराजयलाई स्वीकार गरेका छौँ, भित्र के भएको हो भएको होइन, कि त पार्टीले छानबिन कमिटी गठन गर्नु पर्यो, होइन भने जनताले दिएको अभिमतको विरुद्धमा हामी यसरी अगाडि आएर बोल्नु भएन, यसमा पनि संसदीय दलको नेता
6: तर तपाईँकै पार्टी अध्यक्षले पनि त यो जेएनजी आन्दोलनलाई लिएर त यो त नियोजित थियो भनेर अनि सेनाको भूमिकामाथि बारम्बार प्रश्न उठाइरहन्छु।
5: जेएनजी आन्दोलन नियोजित थियो, जुन प्रकारको तोडफोड भयो, घर लुट्ने कामहरू भयो, त्यो जनताको अभिव्यक्ति थिएन। त्यो चाहिँ जेएनजीहरूको नाउँमा जुन लुटपाट भयो, सिंहदरबार जलाउने काम भयो, खर्बको संरचनाहरू जलाउने काम भयो, त्यो गलत थियो। त्यो कुरा हिजो पनि भन्यो, आज पनि भन्छु, भविष्यमा पनि भन्छु।
6: त्यसमा चाहिँ अन्तर्राष्ट्रिय शक्तिहरू सँगसँगै नेपाली सेनाको भूमिकालाई लिएर तपाईँकै पार्टी अध्यक्षले प्रश्न उठाएको त हो नि त, त्यसकारण त कसरी पार्टीको नीति विपरीत भएर?
5: हाम्रो अध्यक्षले नेपाली सेनाको भूमिकाको कुरा लिएर प्रश्न उठाउनु भएको छैन,
6: सार्वजनिक रूपमै भनेर सुन्नु भएको छैन।
5: म भन्दैछु, अब उहाँले व्यक्ति बाहिर के भन्नुभयो त्यो मैले सुनेको छैन, तर पार्टीभित्र उहाँले जे भन्नुभयो त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। हो, सेनाको जुन भूमिका हुनु पर्थ्यो त्यो भएन, त्यो कुरा सही हो। सिंहदरबार जुन जलाउने काम भयो, पाँचवटा सेना खाडा मात्र भइदिएको भए त्यो जलाउन सक्ने थिएन।
6: त्यसो भए
5: कमी कमजोरी भएको हो।
6: अब रामबहादुर थापाको अभिव्यक्तिमा तपाईँको के कुरामा आपत्ति भयो? अब सरकारको शक्तिको स्रोत आर्मी, अल्गोरिदम र अमेरिका भन्ने एउटा, अर्को सिक्किमीकरणको जोखिम छ कि भन्ने।
5: सुन्नुहोस् है, कि त हामीले चुनाव बहिष्कार गरेर आउनु पर्थ्यो। जब हामी चुनावमा सहभागी भइसके पछाडि त्यो परिणामलाई जब हामी स्वीकार गरेर संसदभित्र छिरिसके पछाडि बारम्बार त्यो कुरालाई उठाउनु एउटा संसदीय दलको नेताको हैसियतमा रामबहादुरजीको यो गल्ती हो।
0: नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ साथी शरद केसीसँग कुरा गर्दै एउटा विषय संक्षेपमा। प्रदेशमा नयाँ सत्ता समीकरणपछि सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीहरूले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज उपस्थित 46 सांसदमध्ये 31 जनाले मुख्यमन्त्री खगराज भट्टको पक्षमा र 15 जनाले विपक्षमा मतदान गरे। नेकपा संसदीय दलका नेता भट्ट गत शुक्रबार सुदूरपश्चिमको 5 मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। नेकपा र एमाले बीच सत्ता साझेदारीको सहमतिपछि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा परेका थिए। अर्कोतर्फ कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीलाई प्रदेशसभा बैठकमा उपस्थित 36 जना सांसदमध्ये 21 जनाले विश्वासको मत दिएका छन् भने विपक्षमा 13 मत परेको छ। विश्वासको मत लिए पनि मुख्यमन्त्री भएको 23 दिन भइसक्दा पनि शाहीले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन्। हालसम्म सरकारमा उनी मात्रै छन्। तर आजै नेपाली कम्युनिस्ट पार्टीले मुख्यमन्त्री सहित 4 र नेकपा एमाले 3 मन्त्रालय लिने सहमति भएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। इजरायली सेनाले गाजामा 1-5 बालिकाको हत्या भएको घटनाको फौजदारी अनुसन्धान गर्न निर्देशन दिएको छ। हिन्द रजब नाम कि ती बालिकाको हत्याको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो। सन् 2024 जनवरीमा गाजा सिटीमा उनी सहित उनका परिवारका 7 गाडीमा यात्रा गरिरहँदा इजरायली हमलामा उनीहरू परेका थिए। बिबिसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: इजरायली डिफेन्स फोर्सेसले एउटा विज्ञप्तिमा उसकै शब्दमा निष्कर्षहरूको समीक्षा गरेपछि र प्यालेस्टाइन रेड क्रेसेन्टको एम्बुलेन्सको आवागमन समन्वयमा भएको भनिएको कमजोरीका कारण उक्त घटनाबारे सैन्य प्रहरीको फौजदारी अनुसन्धान विभाग मार्फत फौजदारी अनुसन्धान सुरु गर्ने निर्णय गरिएको उल्लेख छ। आइडिएफले हिन्द र उनको परिवार सवार गाडीमाथि गोली चलाएको पहिलो पटक स्वीकार गरेको हो। यसअघि आइडिएफले उक्त घटना भएको समयमा त्यो क्षेत्रमा इजरायली फौज नरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको थियो। गाजा युद्धमा बमबारी भइरहँदा त्यहाँबाट भाग्ने प्रयासमा हिन्द रजब र उनको परिवार कारमा यात्रा गरिरहँदा इजरायली हमलामा परेका थिए। परिवारका थुप्रै सदस्यहरू मारिए पनि हिन्दले प्यालेस्टिनी रेड क्रेसेन्ट सोसाइटीका सहायता कर्मीलाई जवाफ फर्काउन सकेकी थिइन्। उक्त फोन सम्पर्क घण्टौंसम्म चलेको थियो। कसैले आफूलाई उद्धार गरिदियोस् भन्ने उनको निरन्तर अनुरोध थप गोली चलेको आवाजका माझ फोनको सम्पर्क टुटेको थियो। उनीसम्म पुग्न प्रयास गरिरहेको एम्बुलेन्समाथि पनि गोलाबारी गरियो।
0: यसका साथै बिबिसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी 9 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: This channel at present. Details of all our services are at bbcworldservice.com.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले सबै सरकारी कार्यालयमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न पत्र काटेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय संघीय मन्त्रालय प्रदेश स्थानीय तह र विदेशका नियोगमा पत्र पठाएको उहाँको सचिवालयले जनाएको छ। पत्र अनुसार अबदेखि सरकारी कार्यालयका स्टेसनरी फर्निचर निर्माण सामग्री र खाद्य वस्तु स्वदेशी हुनुपर्नेछ। सरकारी बैठक समारोह तथा कोसेलीमा नेपाली हस्तकलाका सामान प्रयोग गर्न पनि भनिएको छ। सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कागजातमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य उल्लेख गर्नुपर्ने र यसको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने समेत पत्रमा उल्लेख छ। एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले लोकरिजाइका कारण सरकार एक्लिँदै गएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभामा एमाले संसदीय दलका नेता बादलले सरकार लोकरिजाइमा रमाएको देखिएको दावी गर्नुभएको हो।
4: कतिपय प्रबुद्ध नागरिक तथा पर्यवेक्षकहरूको कथन छ, अब पपुलिजमको नशा, अल्गोरिदमको जादू, अपर्चुनिजमको भ्रम र तीन एको शक्ति क्रमशः क्षीण हुँदै गएको छ। त्यसैले यो सरकारको मुखियाले आफू नितान्त एक्लो भएको छटपटी महसुस गरिरहेको छ।
3: सरकारलाई तीनवटा ए अल्गोरिदम आर्मी र अमेरिकाको आड रहेको बताउने बादलले राष्ट्रपा नेतृत्वलाई भारतमा गरिएको स्वागत र स्वतन्त्र तिब्बती गतिविधिमा दिएको अनुमतिबारे प्रश्न गर्नुभएको छ। उहाँले वर्तमान सरकार चुनाव मार्फत आए पनि मूलभूत आधार फरक छन् भन्नुभएको छ।
4: बालेन्द्र सरकार पाकिस्तानी मोडलमा निर्माण भएको र सञ्चालन भइरहेको छ, अहिले त्यो नर्थ कोरिया मोडेलतिर अग्रसर छ। स्मरण रहोस्, पाकिस्तानमा औपचारिक अर्थमा संसद र सरकार दुवै हुन्छ, तर वास्तविक शासन सञ्चालन नैपथ्यबाट कुनै अनिर्वाचित अदृश्य शक्तिले गर्दछ, यसलाई पाकिस्तानी मोडल भन्ने गरिन्छ।
3: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभा बैठकमा पनि नजाने पक्का भएको छ। मन्त्री परिषद बैठकले महासभाका लागि परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली पठाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ।
5: संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको 81 महासभामा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने।
3: मन्त्री पोखरेलका अनुसार बाल शिक्षकहरूको मासिक तलबमा 5,000 रुपियाँको वृद्धि गर्ने निर्णय पनि भएको छ। निर्णयअनुसार सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 बढेर 48,058 पुगेको छ। मन्त्री पोखरेलले ग्यास अभाव समाधानतर्फ उन्मुख रहेको दावी गर्नुभएको छ। यस्तै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल ATC सुधारका लागि जापानबाट 2,73 करोड रुपियाँ अनुदान लिने निर्णय गरेको छ। विद्युत अवरोध हटाउन कर्णाली प्रदेशले पहिलोपल्ट क्रेन प्रयोग गर्ने भएको छ। राष्ट्रिय सभामा सदस्यहरूका प्रश्नको जवाब दिँदै ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले उच्च हिमाली भागमा प्रसारण लाइन मर्मतका लागि चुनौती देखिएको बताउनु भएको छ।
6: अनि यो पालि म आफै पनि कर्णाली पुगेर आउँदा होल कर्णालीमा चाहिँ प्राधिकरणको एउटा क्रेन पनि रहेछ। सो यो पालि नै हामीले बागमती प्रदेशको क्रेन पनि हस्तान्तरण गरिसकेका छौँ, होइन, एकदम हाइटमा हुने अनि त्यो फल्टहरू पत्ता लगाउन पनि त्यो जङ्गल जङ्गल हिँड्न पर्ने खालको भौगोलिक चुनौती, स्रोत साधनको चुनौती चाहिँ छ मान्यज्यू, होइन, तर त्यसलाई पनि हाम्रो प्राधिकरणका राष्ट्र सेवक निष्ठावान कर्मचारीहरूले घाम पानी नभनिकन सकेसम्म हिँडेर गर्न चाहिँ गरिरहेछ।
3: सभाका सदस्यहरूले भदौ अन्तिम साताका घटनाबारे मानवाधिकार आयोगको रिपोर्ट सार्वजनिक गर्न भनेका छन्। सभा सदस्य चन्द्रबहादुर केसी,
7: मानव अधिकारले बुझाएको जुन प्रतिवेदन जतिलाई सार्वजनिक गरेको खोइ सार्वजनिक गर्नु पर्यो नि, बुझाइसकेपछि या मानव अधिकारलाई म मान्दिनँ भन्ने त्यो तागत चाहिँ तपाईँ उठाउन सक्नु पर्यो।
3: नरबहादुर विष्टले खर्च कटौती गर्ने नारा दिए पनि सरकारका मन्त्रीहरू खर्चिला छन् भन्नुभएको छ।
7: नयाँ त नयाँ गर्दै हुनुहुन्छ उहाँहरू। अस्ति भौतिक मन्त्री सुदूरपश्चिमको दार्चुलाबाट फर्किँदाखेरि बैतडी आउनुभएछ, रोगी लागेछ, हेलिकप्टर चार्टर गरेर काठमाडौँ आउनुभयो, 16 लाख रुपियाँ खर्च गर्नुभयो, त्यो पनि त नयाँ हो। अस्ति गृहमन्त्रीको स्वकीय सचिव विराटनगरमा आन्दोलन हुँदाखेरि स्काई भ्यान बुक गरेर जानुभएछ, 8 लाख रुपियाँ खर्च गर्नुभएछ।
3: गएको 4 महिनामा 11,000 सरकारी कर्मचारी राष्ट्रिय सतर्कता केन्द्रको कार्यवाहीमा परेका छन्। गएको वैशाख यता सरकारी कार्यालय र कर्मचारीसँग जोडिएका उजुरी संख्या वात्तै बढेको केन्द्रका प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभएको हो। वर्तमान सरकार गठन भए यता केन्द्रमा 1300 उजुरी दर्ता भएकोमा 85% छिनोफानो भएको पनि उहाँको भनाइ छ। केन्द्रमा अघिल्लो वर्ष दिनमा 556 उजुरी परेकोमा 74% फर्चिउट भएको थियो। केन्द्रका अनुसार यो अवधिमा 924 कार्यालयको अनुगमन गर्दा आचार संहिता र समय पालना नगरेका 10,300 जना तोकिएको पोसाक नलगाएका 600
2: कार्यालय भएको।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले सबै सरकारी कार्यालयमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न पत्र काटेको छ. प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संघीय मन्त्रालय प्रदेश स्थानीय तह र विदेशका नियोगमा पत्र पठाइएको वहाँको सचिवालयले जनाएको छ. पत्र अनुसार अबदेखि सरकारी कार्यालयका स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु स्वदेशी हुनुपर्नेछ. सरकारी बैठक, समारोह तथा कोशेरीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न पनि भनिएको छ. सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कागजातमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य उल्लेख गर्नुपर्ने र यसको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने समेत पत्रमा उल्लेख छ. एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले लोक रिझाईका कारण सरकार एक्लिँदै गएको टिप्पणी गर्नुभएको छ. प्रतिनिधि सभामा एमाले संसदीय दलका नेता बादल:
4: कतिपय प्रबुद्ध नागरिक तथा पर्यवेक्षकहरूको कथन छ, अब पपुलिजमको नशा, अल्गोरिदमको जादु, अपर्चुनिजमको भ्रम र 3A को शक्ति क्रमशः क्षीण हुँदै गएको छ. त्यसैले यो सरकारको मुखियाले आफू नितान्त एक्लो भएको छटपटी महसुस गरिरहेको छ.
3: सरकारलाई 3A, अल्गोरिदम, आर्मी र अमेरिकाको आड रहेको बताउने बादलले रासोपा नेतृत्वलाई भारतमा गरिएको स्वागत र स्वतन्त्र तिब्बती गतिविधिमा देखिएको अनुमतिबारे प्रश्न गर्नुभएको छ. उहाँले वर्तमान सरकार चुनाव मार्फत आए पनि मूलभूत आधार फरक छन् भन्नुभएको छ.
4: बालेन्द्र सरकार पाकिस्तानी मोडलमा निर्माण भएको र सञ्चालन भइरहेको छ. अहिले त्यो नर्थ कोरिया मोडेलतिर अग्रसर छ. स्मरण रह, पाकिस्तानमा औपचारिक अर्थमा संसद र सरकार दुवै हुन्छ, तर वास्तविक शासन सञ्चालन नैपथ्यबाट कुनै अनिर्वाचित अदृश्य शक्तिले गर्दछ. यसलाई पाकिस्तानी मोडल भन्ने गरिन्छ.
3: विद्युत अवरोध हटाउन कर्णाली प्रदेशले पहिलो पटक क्रेन प्रयोग गर्ने भएको छ. राष्ट्रिय सभामा सदस्यहरूका प्रश्नको जवाफ दिँदै ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले उच्च हिमाली भागमा प्रसारण लाइन मर्मतका लागि चुनौती देखिएको बताउनु भएको छ.
5: यो पालि म आफै पनि कर्णाली पुगेर आउँदा होल कर्णालीमा चाहिँ प्राधिकरणको एउटा क्रेन पनि रहन्छ. सो यो पालि नै हामीले बागमती प्रदेशको क्रेन पनि हस्तान्तरण गरिसकेका छौँ. होइन, एकदम हाइटमा हुने अनि त्यो फल्टहरू पत्ता लगाउन पनि त्यो जङ्गल हिँड्न पर्ने खालको भौगोलिक चुनौती, स्रोत साधनको चुनौती चाहिँ छ मान्यज्यू. होइन, तर त्यसलाई पनि हाम्रो प्राधिकरणका राष्ट्र सेवक निष्ठावान कर्मचारीहरूले घाम पानी नभनिकन सकेसम्म हिँडेर गर्न चाहिँ गरिरहेछ.
3: राष्ट्रिय सभा सांसदले भदौ अन्तिम साताका घटनाबारे मानवाधिकार आयोगको रिपोर्ट सार्वजनिक गर्न माग गर्नुभएको छ. सभा सदस्य चन्द्र बहादुर केसीले प्रतिवेदन सार्वजनिक नगर्नुको कारण सोध्नु भएको छ.
6: मानव अधिकारले बुझाएको जुन प्रतिवेदन जतिलाई सार्वजनिक गरेको खोइ सार्वजनिक गर्नु पर्यो बुझाइसकेपछि या मानव अधिकारलाई म मान्दिनँ भन्ने त्यो तागत चाहिँ तपाईँहरू उठाउन सक्नु पर्यो.
3: नरबहादुर विष्टले खर्च कटौती गर्ने नारा दिए पनि सरकारका मन्त्रीहरू खर्चिला छन् भन्नुभएको छ.
6: नयाँ त नयाँ गर्दै हुनुहुन्छ उहाँहरू. अस्ति भौतिक मन्त्री सुदूरपश्चिमको दार्चुलाबाट फर्किँदाखेरि बैतडी आउनुभएछ, रोगी लागेछ, हेलिकप्टर चार्टर गरेर काठमाडौँ आउनुभयो, 16 लाख रुपियाँ खर्च गर्नुभयो, त्यो पनि त नयाँ हो. अस्ति गृहमन्त्रीको स्वकीय सचिव विराटनगरमा आन्दोलन हुँदाखेरि स्काई भ्यान बुक गरेर जानुभएछ, 8 लाख रुपियाँ खर्च गर्नुभएछ. हामीले त 35 वर्षकाले त्यो गरेका थिएनौँ, 35 वर्ष नै होइन 20 वर्ष भनौँ, 35 वर्ष त त्यति अचालिक त गरेका थिएनौँ हामीले. तपाईँहरूको सहसचिव सचिव स्तरको चाहिँ तपाईँका मन्त्रालयमा सचिवालय नियुक्ति गर्नुभएको छ. विगतमा हाम्रा चाहिँ मन्त्रीहरूले 3-4 जना मात्रै उपसचिव लेभलका स्वकीय सचिव नियुक्ति गरेका थिए.
3: गएको 4 महिनामा 11,000 सरकारी कर्मचारी राष्ट्रिय सतर्कता केन्द्रको कार्यवाहीमा परेका छन्.
7: गएको वैशाख यता सरकारी कार्यालय र कर्मचारीसँग जोडिएका उजुरी संख्या वात्तै बढेको केन्द्रका प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभएको हो. वर्तमान सरकार गठन भए यता केन्द्रमा 1,300 उजुरी दर्ता भएकोमा 85% छिनोफानो भएको पनि उहाँको भनाइ छ. केन्द्रमा अघिल्लो वर्ष दिनमा 556 उजुरी परेकोमा 74% फर्सीओट भएको थियो. केन्द्रका अनुसार यो अवधिमा 924 कार्यालयको अनुगमन गर्दा आचार संहिता र समय पालना नगरेका 10,300 जना, तोकिएको पोसाक नलगाएका 600 र कार्यकक्षमा नभेटिएका 91 जना सहित 11,004 कर्मचारी कार्यवाहीमा परेका हुन्। केन्द्रले सरकारी कार्यालयमा भएको अनियमितता, भ्रष्टाचार लगायतका गुनासा फोनबाट टिपाइदिन पनि अनुरोध गरेको छ।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: कतार एयरको विमानमा यात्रा गरेको बेला तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी एकजना यात्रुलाई उपभोक्ता अदालत काठमाडौँले 2,60,00,000 भन्दा बढी क्षतिपूर्ति दिलाउने फैसला गरेको छ।
4: अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्टसहित सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुरकी प्रीति थापाले दायर गरेको मुद्दामा विमान कम्पनीलाई 2,61,92,406 रुपियाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो। थापा 2023 जुलाई 10 अमेरिकाको बोस्टनबाट दुआ हुँदै कतार एयरको विमानमा काठमाडौँ आउँदै गरेको बेला यो घटना भएको हो। उडानकै क्रममा विमानका कर्मचारीले कफी दिने बेलामा थापाको पेट र संवेदनशील भागमा अत्यधिक तातो कफी पोखिएको थियो। कफीले पोलेर थापालाई सेकेन्ड डिग्री बर्न भएको थियो। कफीले पोलेपछि प्राथमिक उपचारका लागि औषधि माग्दा विमानमा उपलब्ध नभएको, करिब 4 घण्टासम्म आकाशमै असह्य पीड़ा सहेर यात्रा गर्नु परेको र नेपाल ओर्लिएपछि किर्तिपुरको जरन अस्पतालमा उपचार गराएको थापाको फिरात पत्रमा उल्लेख छ। अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी मोन्ट्रियल महासन्धि 1979 र नेपालको उपभोक्ता संरक्षण ऐन 2075 आधार मानेर फैसला गरेको हो। मोन्ट्रियल महासन्धि अनुसार विमानभित्र हुने दुर्घटनामा यात्रुलाई शारीरिक चोट लागेमा विमान कम्पनीको दायित्व हुने व्यवस्था छ। कतार एयरले भने यात्रुकै गल्तीले कफी पोखिएको जिकिर गरे पनि अदालतले क्याबिन क्रूले पर्याप्त सावधानी नअपनाएको र वीरको सुरक्षित नभएका कारण घटना भएको ठहर गरेको हो। थापाले शारीरिक र मानसिक पीड़ा, उपचार खर्च र आय आर्जनमा भएको क्षतिसहित $2,00,000 क्षतिपूर्ति दावी गर्नुभएको थियो। यो फैसला चित्त नबुझेमा कतार एयरले उच्च अदालतमा पुनरावेदन दिन पाउनेछ।
3: छापा हुँदै गएको एक वर्षमा 24,06,00,000 मूल्य बराबरको जडीबुटी निर्यात भएको छ।
5: काकरभिट्टाबाट भारत र बंगलादेशतर्फ पार थरीका 1,108 मेट्रिक टन जडीबुटी निर्यात गरिएको हो। भारततर्फ 422 मेट्रिक टन तेजपात निर्यात भई 2,66,00,000 र बंगलादेशतर्फ 269 मेट्रिक टन चिराइतु निर्यात हुँदा 6,56,00,000 आमदानी भएको पूर्वी भन्सार नागा काकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहले जानकारी दिनुभएको छ। पछिल्लो समय बंगलादेशतर्फ रिट्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसी लगायतका जडीबुटीको निकासी बढेको छ। यस अवधिमा बंगलादेशतर्फ 187 मेट्रिक टन रिट्ठा निर्यात भएको छ। कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाड़ी क्षेत्रमा पाइने पदमचाल र सतावरले राम्रो बजार मूल्य पाएका छन्। चुत्रो, नागबेली पाउडर, अमला, टिमोर निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ।
3: अब खबर फटाफट।
4: चितवनको रत्नगर छ बचौलीको नारी चेतना उद्यमी महिला समूहमा आबद्ध 50 जना महिला दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै दैनिक 200 लिटर दूध संकलन गरेर दही, घिउ, पनिर, चीज, बटर, आइसक्रिम, खुवा लगायतका खुराक उत्पादन गर्दै गुल्मीको सत्यवती गाउँपालिका पशुपालनका लागि किसानलाई प्रोत्साहन गर्दै उन्नत जातका गाई भैँसी र राङ्गो किन्न 25,000 दरले अनुदान दिने, अनुदानका लागि आउँदो 15 गते प्रस्ताव पेश गर्न सूचना। जनपूर्णिमाको गोसाईकुण्ड मेलाका तीर्थयात्रीका लागि 4 ठाउँमा स्वास्थ्य शिविर राखिने, धुन्चे, चोलाङपाटी, लौरी विनायक र गोसाईकुण्डका स्वास्थ्य शिविरमा रसुवा अस्पताल र आयुर्वेदका चिकित्सकले परीक्षण गरेर औषधि दिने। महाकालीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा 1,200 मिटर पक्की तटबन्ध निर्माण, तटबन्ध निर्माणका लागि 11,65,00,000 खर्च। दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा 4 जना विरूद्ध मुद्दा, घोराहीका सोहनलाल चौधरी र कृष्णबहादुर चौधरी सहित बंगलाचोलीका दिवाकर खत्री र खिमबहादुर घरती विरूद्ध जरिवाना र कैद सजाय माग। र गएको आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा नियम उल्लङ्घन गर्ने 43,600 चालक ट्राफिकको कार्यवाहीमा चालक माथिको कार्यवाहीबाट 3,19,00,000 जरिवाना असुली।
3: बेलायतमा गएको महिना 2.9% मूल्य वृद्धि भएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अघिल्लो महिनाको 2.6% भन्दा बढी मुद्रास्फीति भएको बताएको छ। ऊर्जा नियामक अफजेमले मूल्य बढाएका कारण मुद्रास्फीति बढेको भनिएको छ। कार्यालयका माइक हर्डीले मुद्रास्फीति बढ्नुका कारण धेरै छन् भन्नुभएको छ।
2: To a lesser extent, there were upward contributions from furniture and clothing, although prices fell for these categories between June and July. This was by less than the same 2 months a year ago. There were some offsetting contributions as well. So we had downward contributions from motor fuels, with diesel and petrol prices falling between June and July.
3: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत पाउनु भएको छ। हस्त खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सरकारले सबै सरकारी कार्यालयमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न पत्र काटेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संघीय मन्त्रालय, प्रदेश, स्थानीय तह र विदेशका नियोगमा पत्र पठाइएको वहाँको सचिवालयले जनाएको छ। पत्र अनुसार अबदेखि सरकारी कार्यालयका स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु स्वदेशी हुनुपर्नेछ। सरकारी बैठक, समारोह तथा कोशेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न पनि भनिएको छ। सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कागजातमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य उल्लेख गर्नुपर्ने र यसको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने समेत पत्रमा उल्लेख छ। एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले लोक रिझाइका कारण सरकार एक्लिँदै गएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभामा एमाले संसदीय दलका नेता बादल,
1: कतिपय प्रबुद्ध नागरिक तथा पर्यवेक्षकहरूको कथन छ, अब पपुलिजमको नशा, अल्गोरिदमको जादु, अपर्चुनिजमको भ्रम र 3-1 को शक्ति क्रमशः क्षीण हुँदै गएको छ। त्यसैले यो सरकारको मुख्यले आफू नितान्त एक्लो भएको छटपटी महसुस गरिरहेको छ।
0: सरकारलाई 3 ए, अल्गोरिदम, आर्मी र अमेरिकाको आड रहेको बताउने बादलले रासोपा नेतृत्वलाई भारतमा गरिएको स्वागत र स्वतन्त्र तिब्बती गतिविधिमा देखिएको अनुमतिबारे प्रश्न गर्नुभएको छ। उहाँले वर्तमान सरकार चुनाव मार्फत आए पनि मूलभूत आधार फरक छन् भन्नुभएको छ।
1: बालेन्द्र सरकार पाकिस्तानी मोडलमा निर्माण भएको र सञ्चालन भइरहेको छ। अहिले त्यो नर्थ कोरिया मोडेलतिर अग्रसर छ। स्मरण रहोस्, पाकिस्तानमा औपचारिक अर्थमा संसद र सरकार दुवै हुन्छ, तर वास्तविक शासन सञ्चालन नैपथ्यबाट कुनै अनिर्वाचित अदृश्य शक्तिले गर्दछ। यसलाई पाकिस्तानी मोडल भन्ने गरिन्छ।
0: विद्युत अवरोध हटाउन कर्णाली प्रदेशले पहिलो पटक क्रेन प्रयोग गर्ने भएको छ। राष्ट्रिय सभामा सदस्यहरूका प्रश्नको जवाफ दिँदै ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले उच्च हिमाली भागमा प्रसारण लाइन मर्मतका लागि चुनौती देखिएको बताउनु भएको छ।
2: यो पालि म आफै पनि कर्णाली पुगेर आउँदा होल कर्णालीमा चाहिँ प्राधिकरणको एउटा क्रेन पनि रहन्छ। सो यो पालि नै हामीले बागमती प्रदेशको क्रेन पनि हस्तान्तरण गरिसकेका छौँ, होइन, एकदम हाइटमा हुने अनि त्यो फल्टहरू पत्ता लगाउन पनि त्यो जङ्गल जङ्गल हिँड्न पर्ने खालको भौगोलिक चुनौती, स्रोत साधनको चुनौती चाहिँ छ मान्यज्यू, होइन, तर त्यसलाई पनि हाम्रो प्राधिकरणका राष्ट्र सेवक निष्ठावान कर्मचारीहरूले घाम पानी नभनिकन सकेसम्म हिँडेर गर्न चाहिँ गरिरहेछ।
0: राष्ट्रिय सभा सांसदले भदौ अन्तिम साताका घटनाबारे मानवाधिकार आयोगको रिपोर्ट सार्वजनिक गर्न माग गर्नुभएको छ। सभा सदस्य चन्द्र बहादुर केसीले प्रतिवेदन सार्वजनिक नगर्नुको कारण सोध्नु भएको छ।
3: मानव अधिकारले बुझाएको जुन प्रतिवेदन जतिलाई सार्वजनिक गरेको खोइ सार्वजनिक गर्नु पर्यो नि, बुझाइसकेपछि या मानव अधिकारलाई म मान्दिनँ भन्ने त्यो तागत चाहिँ त बुझाउन सक्नु पर्यो।
0: नरबहादुर विष्टले खर्च कटौती गर्ने नारा दिए पनि सरकारका मन्त्रीहरू खर्चिला छन् भन्नुभएको छ।
3: नयाँ त नयाँ गर्दै हुनुहुन्छ उहाँहरू। अस्ति भौतिक मन्त्री सुदूरपश्चिमको दार्चुलाबाट फर्किँदाखेरि बैतडी आउनुभएछ, रोगफुगी लागेछ, हेलिकप्टर चार्टर गरेर काठमाडौँ आउनुभयो, 16 लाख रुपियाँ खर्च गर्नुभयो, त्यो पनि त नयाँ हो। अस्ति गृहमन्त्रीको स्वकीय सचिव विराटनगरमा आन्दोलन हुँदाखेरि स्काई भ्यान बुक गरेर जानुभएछ, 8 लाख रुपियाँ खर्च गर्नुभएछ। हामीले त 35 वर्षकाले त्यो गरेका थिएनौँ, 35 वर्ष नै होइन, 20 वर्ष भनौँ न, 35 वर्ष त्यति अचालिक त गरेका थिएनौँ हामीले। तपाईँहरूको सहसचिव सचिव स्तरको चाहिँ तपाईँका मन्त्रालयमा सचिवालय नियुक्ति गर्नुभएको छ। विगतमा हाम्रा चाहिँ मन्त्रीहरूले 3-4 जना मात्रै उपसचिव लेभलका स्वकीय सचिव नियुक्ति गरेका थिए।
0: गएको 4 महिनामा 11,000 सरकारी कर्मचारी राष्ट्रिय सतर्कता केन्द्रको कार्यवाहीमा परेका छन्।
4: गएको वैशाखता सरकारी कार्यालय र कर्मचारीसँग जोडिएका उजुरी संख्या वात्तै बढेको केन्द्रका प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभएको हो। वर्तमान सरकार गठन भए यता केन्द्रमा 1,300 उजुरी दर्ता भएकोमा 85% छिनोफानो भएको पनि उहाँको भनाइ छ। केन्द्रमा अघिल्लो वर्ष दिनमा 556 उजुरी परेकोमा 74% फर्चेउट भएको थियो। केन्द्रका अनुसार यो अवधिमा 924 कार्यालयको अनुगमन गर्दा आचार संहिता र समय पालना नगरेका 10,300 जना, तोकिएको पोसाक नलगाएका 600 र कार्यकक्षमा नभेटिएका 91 जना सहित 11,004 कर्मचारी कार्यवाहीमा परेका हुन्। केन्द्रले सरकारी कार्यालयमा भएको अनियमितता, भ्रष्टाचार लगायतका गुनासा फोनबाट टिपाइदिन पनि अनुरोध गरेको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: कतार एयरको विमानमा यात्रा गरेको बेला तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी एकजना यात्रुलाई उपभोक्ता अदालत काठमाडौँले 2,60,00,000 भन्दा बढी क्षतिपूर्ति दिलाउने फैसला गरेको छ।
4: अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्टसहित सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासले ललितपुरकी प्रीति थापाले दायर गरेको मुद्दामा विमान कम्पनीलाई 2,61,92,406 रुपियाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो। थापा 2023 जुलाई 10 अमेरिकाको बोस्टनबाट दुआ हुँदै कतार एयरको विमानमा काठमाडौँ आउँदै गरेको बेला यो घटना भएको हो। उडानकै क्रममा विमानका कर्मचारीले कफी दिने बेलामा थापाको पेट र संवेदनशील भागमा अत्यधिक तातो कफी पोखिएको थियो। कफीले पोलेर थापालाई सेकेन्ड डिग्री बर्न भएको थियो। कफीले पोलेपछि प्राथमिक उपचारका लागि औषधि माग्दा विमानमा उपलब्ध नभएको, करिब 4 घण्टासम्म आकाशमै असह्य पीडा सहेर यात्रा गर्नु परेको र नेपाल ओर्लिएपछि किर्तिपुरको जरन अस्पतालमा उपचार गराएको थापाको फिरात पत्रमा उल्लेख छ। अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी मोन्ट्रियल महासन्धि 1979 र नेपालको उपभोक्ता संरक्षण ऐन 2075 आधार मानेर फैसला गरेको हो। मोन्ट्रियल महासन्धि अनुसार विमानभित्र हुने दुर्घटनामा यात्रुलाई शारीरिक चोट लागेमा विमान कम्पनीको दायित्व हुने व्यवस्था छ। कतार एयरले भने यात्रुकै गल्तीले कफी पोखिएको जिकिर गरे पनि अदालतले क्याबिन क्रूले पर्याप्त सावधानी नअपनाएको र बिरको सुरक्षित नभएका कारण घटना भएको ठहर गरेको हो। थापाले शारीरिक र मानसिक पीडा, उपचार खर्च र आय आर्जनमा भएको क्षतिसहित 2,00,000 अमेरिकी डलर क्षतिपूर्ति दावी गर्नुभएको थियो। यो फैसला चित्त नबुझेमा कतार एयरले उच्च अदालतमा पुनरावेदन दिन पाउनेछ।
3: छापा हुँदै गएको एक वर्षमा 24,06,00,000 मूल्य बराबरको जडीबुटी निर्यात भएको छ।
5: काकरभिट्टाबाट भारत र बङ्गलादेशतर्फ पार थरीका 1,108 मेट्रिक टन जडीबुटी निर्यात गरिएको हो। भारततर्फ 422 मेट्रिक टन तेजपात निर्यात भई 2,66,00,000 र बङ्गलादेशतर्फ 269 मेट्रिक टन चिराइतु निर्यात हुँदा 6,56,00,000 आम्दानी भएको पूर्वी भन्सार नागा काकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहले जानकारी दिनुभएको छ। पछिल्लो समय बङ्गलादेशतर्फ रिट्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसी लगायतका जडीबुटीको निकासी बढेको छ। यस अवधिमा बङ्गलादेशतर्फ 187 मेट्रिक टन रिट्ठा निर्यात भएको छ। कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र सतावरले राम्रो बजार मूल्य पाएका छन्। चुत्रो, नागबेली पाउडर, अमला, टिमोर निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँगरभिट्टाले जनाएको छ।
3: अब खबर फटाफट।
4: चितवनको रत्नगर छ बसौलीको नारी चेतना उद्यमी महिला समूहमा आबद्ध 50 जना महिला दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै दैनिक 200 लिटर दूध संकलन गरेर दही, घिउ, पनिर, चीज, बटर, आइसक्रिम, खुवा लगायतका खुराक उत्पादन गर्दै गुल्मीको सत्यवती गाउँपालिका पशुपालनका लागि किसानलाई प्रोत्साहन गर्दै उन्नत जातका गाई, भैँसी र राङ्गो किन्न 25,000 दरले अनुदान दिने, अनुदानका लागि आउँदो 15 गते प्रस्ताव पेश गर्न सूचना। जनपूर्णिमाको गोसाई कुण्ड मेलाका तीर्थयात्रीका लागि 4 ठाउँमा स्वास्थ्य शिविर राखिने, धुन्चे, चोलाङपाटी, लौरी विनायक र गोसाई कुण्डका स्वास्थ्य शिविरमा रसुवा अस्पताल र आयुर्वेदका चिकित्सकले परीक्षण गरेर औषधि दिने। महाकालीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा 1,200 मिटर पक्की तटबन्ध निर्माण, तटबन्ध निर्माणका लागि 11,65,00,000 खर्च। दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा 4 जना विरुद्ध मुद्दा, घोराहीका सोहनलाल चौधरी र कृष्णबहादुर चौधरी सहित बङ्गलाचोलीका दिवाकर खत्री र खिमबहादुर घरती विरुद्ध जरिवाना र कैद सजाय माग। र गएको आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा नियम उल्लङ्घन गर्ने 43,600 चालक ट्राफिकको कार्यवाहीमा चालकमाथिको कार्यवाहीबाट 3,19,00,000 जरिवाना असुली।
3: बेलायतमा गएको महिना 2.9% मूल्य वृद्धि भएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अघिल्लो महिनाको 2.6% भन्दा बढी मुद्रास्फीति भएको बताएको छ। ऊर्जा नियामक अफजेमले मूल्य बढाएका कारण मुद्रास्फीति बढेको भनिएको छ। कार्यालयका माइक हर्डीले मुद्रास्फीति बढ्नुका कारण धेरै छन् भन्नुभएको छ।
6: The rising gas prices was the largest for almost 4 years.
2: To a lesser extent, there were upward contributions from furniture and clothing, although prices fell for these categories between June and July. This was by less than the same 2 months a year ago. There were some offsetting contributions as well, so we had downward contributions from motor fuels, with diesel and petrol prices falling between June and July.
3: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत पाउनु भएको छ।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कतार एयरको विमानमा यात्रा गरेको बेला तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी एकजना यात्रुलाई उपभोक्ता अदालत काठमाडौँले 2,60,00,000 भन्दा बढी क्षतिपूर्ति दिलाउने फैसला गरेको छ।
4: अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्टसहित सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुरकी प्रीति थापाले दायर गरेको मुद्दामा विमान कम्पनीलाई 2,61,92,406 रुपियाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो। थापा 2023 जुलाई 10 अमेरिकाको बोस्टनबाट दुआ हुँदै कतार एयरको विमानमा काठमाडौँ आउँदै गरेको बेला यो घटना भएको हो। उडानकै क्रममा विमानका कर्मचारीले कफी दिने बेलामा थापाको पेट र संवेदनशील भागमा अत्यधिक तातो कफी पोखिएको थियो। कफीले पोलेर थापालाई सेकेन्ड डिग्री बर्न भएको थियो। कफीले पोलेपछि प्राथमिक उपचारका लागि औषधि माग्दा विमानमा उपलब्ध नभएको, करिब 4 घण्टासम्म आकाशमै असह्य पीडा सहेर यात्रा गर्नु परेको र नेपाल ओर्लिएपछि किर्तिपुरको जरन अस्पतालमा उपचार गराएको थापाको फिरात पत्रमा उल्लेख छ। अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी मोन्ट्रियल महासन्धि 1979 र नेपालको उपभोक्ता संरक्षण ऐन 2075 आधार मानेर फैसला गरेको हो। मोन्ट्रियल महासन्धि अनुसार विमानभित्र हुने दुर्घटनामा यात्रुलाई शारीरिक चोट लागेमा विमान कम्पनीको दायित्व हुने व्यवस्था छ। कतार एयरले भने यात्रुकै गल्तीले कफी पोखिएको जिकिर गरे पनि अदालतले क्याबिन क्रूले पर्याप्त सावधानी नअपनाएको र बिरको सुरक्षित नभएका कारण घटना भएको ठहर गरेको हो। थापाले शारीरिक र मानसिक पीडा, उपचार खर्च र आय आर्जनमा भएको क्षतिसहित 2,00,000 अमेरिकी डलर क्षतिपूर्ति दावी गर्नुभएको थियो। यो फैसला चित्त नबुझेमा कतार एयरले उच्च अदालतमा पुनरावेदन दिन पाउनेछ।
3: छापा हुँदै गएको एक वर्षमा 24.6 करोड मूल्य बराबरको जडीबुटी निर्यात भएको छ।
5: काँकरभिट्टाबाट भारत र बङ्गलादेशतर्फ 12 थरीका 1,108 मेट्रिक टन जडीबुटी निर्यात गरिएको हो। भारततर्फ 422 मेट्रिक टन तेजपात निर्यात भई 2,66,00,000 र बङ्गलादेशतर्फ 269 मेट्रिक टन चिराइतु निर्यात हुँदा 6,56,00,000 आम्दानी भएको पूर्वी भन्सार नागा काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहले जानकारी दिनुभएको छ। पछिल्लो समय बङ्गलादेशतर्फ रिट्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसी लगायतका जडीबुटीको निकासी बढेको छ। यस अवधिमा बङ्गलादेशतर्फ 187 मेट्रिक टन रिट्ठा निर्यात भएको छ। कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदम चाल र सतावरले राम्रो बजार मूल्य पाएका छन्। चुत्रो, नागबेली पाउडर, अमला, टिमोर निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ।
3: अब खबर फटाफट।
4: चितवनको रत्नगर छ बसौलीको नारी चेतना उद्यमी महिला समूहमा आबद्ध 50 जना महिला दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै दैनिक 200 लिटर दूध संकलन गरेर दही, घिउ, पनिर, चीज, बटर, आइसक्रिम, खुवा लगायतका खुराक उत्पादन गर्दै गुल्मीको सत्यवती गाउँपालिका पशुपालनका लागि किसानलाई प्रोत्साहन गर्दै उन्नत जातका गाई भैँसी र राङ्गो किन्न 25,000 का दरले अनुदान दिने, अनुदानका लागि आउँदो 15 गते प्रस्ताव पेश गर्न सूचना। जनपूर्णिमाको गोसाईकुण्ड मेलाका तीर्थयात्रीका लागि 4 ठाउँमा स्वास्थ्य शिविर राखिने, धुन्चे, चोलाङपाटी, लौरी विनायक र गोसाईकुण्डका स्वास्थ्य शिविरमा रसुवा अस्पताल र आयुर्वेदका चिकित्सकले परीक्षण गरेर औषधि दिने। महाकालीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा 1,200 मिटर पक्की तटबन्ध निर्माण, तटबन्ध निर्माणका लागि 11,65,00,000 खर्च। दाङको गोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा 4 जना विरुद्ध मुद्दा, गोराहीका सोहनलाल चौधरी र कृष्णबहादुर चौधरी सहित बंगला चोलीका दिवाकर खत्री र खिमबहादुर घरती विरुद्ध जरिवाना र कैद सजाय माग। र गएको आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा नियम उल्लङ्घन गर्ने 43,600 चालक ट्राफिकको कार्यवाहीमा चालकमाथिको कार्यवाहीबाट 3,19,00,000 जरिवाना असुली।
3: बेलायतमा गएको महिना 2.9% मूल्य वृद्धि भएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अघिल्लो महिनाको 2.6% भन्दा बढी मुद्रास्फीति भएको बताएको छ। ऊर्जा नियामक अफ जेमले मूल्य बढाएका कारण मुद्रास्फीति बढेको भनिएको छ। कार्यालयका माइक हार्डीले मुद्रास्फीति बढ्नुको कारण धेरै छन् भन्नुभएको छ।
6: To a lesser extent, there were upward contributions from furniture and clothing, although prices fell for these categories between June and July. This was by less than the same 2 months a year ago. There were some offsetting contributions as well. So we had downward contributions from motor fuels, with diesel and petrol prices falling between June and July.
3: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत पाउनु भएको छ।
2: यो BFBS गोर्खा रेडियो हो।

काठमाडौँ सहर सबैको रहर, दुखीको सहर सुखीको सहर, धनीको सहर गरिबको सहर, यो हो काठमाडौँ सहर।

आकाश मेरो छत हो, धरती मेरो घर हो, दुलो र मैलो जीवन यो, यसैमा बित्ने भो जिन्दगी।

झुमिरहेछ नसामा यो जीवन, छैन कुनै लक्ष्य मेरो, अल्झिरहेछु त्यो बाटोमा, सडक नै मेरो जिन्दगी हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले सबै सरकारी कार्यालयमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न पत्र काटेको छ प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संघीय मन्त्रालय प्रदेश स्थानीय तह र विदेशका नियोगमा पत्र पठाइएको वहाँको सचिवालयले जनाएको छ पत्र अनुसार अबदेखि सरकारी कार्यालयका स्टेशनरी फर्निचर निर्माण सामग्री र खाद्य वस्तु स्वदेशी हुनुपर्नेछ सरकारी बैठक समारोह तथा कोशेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न पनि भनिएको छ सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कागजातमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य उल्लेख गर्नुपर्ने र यसको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने समेत पत्रमा उल्लेख छ एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले लोक रिझाईका कारण सरकार एक्लिँदै गएको टिप्पणी गर्नुभएको छ प्रतिनिधि सभामा एमाले संसदीय दलका नेता बादल
4: कतिपय प्रबुद्ध नागरिक तथा पर्यवेक्षकहरूको कथन छ अब पपुलिजमको नशा अल्गोरिदमको जादु अपर्चुनिजमको भ्रम र तीन एको शक्ति क्रमशः क्षीण हुँदै गएको छ त्यसैले यो सरकारको मुखियाले आफू नितान्त एक्लो भएको छटपटी महसुस गरिरहेको छ
3: सरकारलाई तीनवटा ए अल्गोरिदम आर्मी र अमेरिकाको आड रहेको बताउने बादलले रासोपा नेतृत्वलाई भारतमा गरिएको स्वागत र स्वतन्त्र तिब्बती गतिविधिमा देखिएको अनुमतिबारे प्रश्न गर्नुभएको छ उहाँले वर्तमान सरकार चुनाव मार्फत आए पनि मूलभूत आधार फरक छन् भन्नुभएको छ
4: बालेन्द्र सरकार पाकिस्तानी मोडलमा निर्माण भएको र सञ्चालन भइरहेको छ अहिले त्यो नर्थ कोरिया मोडेलतिर अग्रसर छ स्मरण रह पाकिस्तानमा औपचारिक अर्थमा संसद र सरकार दुवै हुन्छ तर वास्तविक शासन सञ्चालन नैपथ्यबाट कुनै अनिर्वाचित अदृश्य शक्तिले गर्दछ यसलाई पाकिस्तानी मोडल भन्ने गरिन्छ
3: विद्युत अवरोध हटाउन कर्णाली प्रदेशले पहिलो पटक क्रेन प्रयोग गर्ने भएको छ राष्ट्रिय सभामा सदस्यहरूका प्रश्नको जवाफ दिँदै ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले उच्च हिमाली भागमा प्रसारण लाइन मर्मतका लागि चुनौती देखिएको बताउनु भएको छ
5: अनि यो पालि म आफै पनि कर्णाली पुगेर आउँदा होल कर्णालीमा चाहिँ प्राधिकरणको एउटा क्रेन पनि रहन्छ सो यो पालि नै हामीले बागमती प्रदेशको क्रेन पनि हस्तान्तरण गरिसकेका छौँ होइन एकदम हाइटमा हुने अनि त्यो फल्टहरू पत्ता लगाउन पनि त्यो जङ्गल जङ्गल हिँड्न पर्ने खालको भौगोलिक चुनौती स्रोत साधनको चुनौती चाहिँ छ मान्यज्यू होइन तर त्यसलाई पनि हाम्रो प्राधिकरणका राष्ट्र सेवक निष्ठावान कर्मचारीहरूले घाम पानी नभनिकन सकेसम्म हिँडेर गर्न चाहिँ गरिरहेछ
3: राष्ट्रिय सभा सांसदले भदौ अन्तिम साताका घटनाबारे मानवाधिकार आयोगको रिपोर्ट सार्वजनिक गर्न माग गर्नुभएको छ सभा सदस्य चन्द्र बहादुर केसीले प्रतिवेदन सार्वजनिक नगर्नुको कारण सोध्नु भएको छ
6: मानव अधिकारले बुझाएको जुन प्रतिवेदन जतिलाई सार्वजनिक गरेको खोइ सार्वजनिक गर्नु पर्यो बुझाइसकेपछि या मानव अधिकारलाई म मान्दिनँ भन्ने त्यो तागत चाहिँ तपाईँ उठाउन सक्नु पर्यो
3: नरबहादुर विष्टले खर्च कटौती गर्ने नारा दिए पनि सरकारका मन्त्रीहरू खर्चिला छन् भन्नुभएको छ
6: नयाँ त नयाँ गर्दै हुनुहुन्छ उहाँहरू अस्ति भौतिक मन्त्री सुदूरपश्चिमको दार्चुलाबाट फर्किँदाखेरि बैतडी आउनुभएछ रोगखोकी लागेछ हेलिकप्टर चार्टर गरेर काठमाडौँ आउनुभयो 16 लाख रुपियाँ खर्च गर्नुभयो त्यो पनि त नयाँ हो अस्ति गृहमन्त्रीको स्वकीय सचिव विराटनगरमा आन्दोलन हुँदाखेरि स्काई भ्यान बुक गरेर जानुभएछ 8 लाख रुपियाँ खर्च गर्नुभएछ हामीले त 35 वर्षकाले त्यो गरेका थिएनौँ 35 वर्ष नै होइन 20 वर्ष भनौँ 35 वर्ष त त्यति अचानक त गरेका थिएनौँ हामीले तपाईँहरूको सहसचिव सचिव स्तरको चाहिँ तपाईँका मन्त्रालयमा सचिवालय नियुक्ति गर्नुभएको छ विगतमा हाम्रा चाहिँ मन्त्रीहरूले 3-4 जना मात्रै उपसचिव लेभलका स्वकीय सचिव नियुक्ति गरेका थिए
3: गएको 4 महिनामा 11,000 सरकारी कर्मचारी राष्ट्रिय सतर्कता केन्द्रको कार्यवाहीमा परेका छन्
7: गएको वैशाख यता सरकारी कार्यालय र कर्मचारीसँग जोडिएका उजुरी संख्या वात्तै बढेको केन्द्रका प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभएको हो वर्तमान सरकार गठन भए यता केन्द्रमा 1,300 उजुरी दर्ता भएकोमा 85% छिनोफानो भएको पनि उहाँको भनाइ छ केन्द्रमा अघिल्लो वर्ष दिनमा 556 उजुरी परेकोमा 74% फर्छौट भएको थियो केन्द्रका अनुसार यो अवधिमा 924 कार्यालयको अनुगमन गर्दा आचार संहिता र समय पालना नगरेका 10,300 जना तोकिएको पोसाक नलगाएका 600 र कार्यकक्षमा नभेटिएका 91 जना सहित 11,004 कर्मचारी कार्यवाहीमा परेका हुन्। केन्द्रले सरकारी कार्यालयमा भएको अनियमितता, भ्रष्टाचार लगायतका गुनासा फोनबाट टिपाइदिन पनि अनुरोध गरेको छ।
3: यो BFBS कुल कार्यवाही दियो।

0: સૈન્ય સમુદાયમાં ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકર માં બનહોસ
1: પ્લે બીએફબીએસ
2: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: कतार एयरको विमानमा यात्रा गरेको बेला तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी एकजना यात्रुलाई उपभोक्ता अदालत काठमाडौँले 2,60,00,000 भन्दा बढी क्षतिपूर्ति दिलाउने फैसला गरेको छ.
4: अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्टसहित सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासले ललितपुरकी प्रीति थापाले दायर गरेको मुद्दामा विमान कम्पनीलाई 2,61,92,406 रुपियाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो. थापा 2023 जुलाई 10 अमेरिकाको बोस्टनबाट दुआ हुँदै कतार एयरको विमानमा काठमाडौँ आउँदै गरेको बेला यो घटना भएको हो. उडानकै क्रममा विमानका कर्मचारीले कफी दिने बेलामा थापाको पेट र संवेदनशील भागमा अत्यधिक तातो कफी पोखिएको थियो. कफीले पोलेर थापालाई सेकेन्ड डिग्री बर्न भएको थियो. कफीले पोलेपछि प्राथमिक उपचारका लागि औषधि माग्दा विमानमा उपलब्ध नभएको, करिब 4 घण्टासम्म आकाशमै असह्य पीडा सहेर यात्रा गर्नु परेको र नेपाल ओर्लिएपछि किर्तिपुरको चरण अस्पतालमा उपचार गराएको थापाको फिरात पत्रमा उल्लेख छ. अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी मोन्ट्रियल महासन्धि 1999 र नेपालको उपभोक्ता संरक्षण ऐन 2075 आधार मानेर फैसला गरेको हो. मोन्ट्रियल महासन्धि अनुसार विमानभित्र हुने दुर्घटनामा यात्रुलाई शारीरिक चोट लागेमा विमान कम्पनीको दायित्व हुने व्यवस्था छ. कतार एयरले भने यात्रुकै गल्तीले कफी पोखिएको जिकिर गरे पनि अदालतले क्याबिन क्रूले पर्याप्त सावधानी नअपनाएको र वीरको सुरक्षित नभएका कारण घटना भएको ठहर गरेको हो. थापाले शारीरिक र मानसिक पीडा, उपचार खर्च र आय आर्जनमा भएको क्षतिसहित $2,00,000 क्षतिपूर्ति दावी गर्नुभएको थियो. यो फैसला चित्त नबुझेमा कतार एयरले उच्च अदालतमा पुनरावेदन दिन पाउनेछ.
3: छापा हुँदै गएको एक वर्षमा 24,06,00,000 मूल्य बराबरको जडीबुटी निर्यात भएको छ.
5: काँकरभिट्टाबाट भारत र बङ्गलादेशतर्फ पार थरीका 1,108 मेट्रिक टन जडीबुटी निर्यात गरिएको हो. भारततर्फ 422 मेट्रिक टन तेजपात निर्यात भई 2,66,00,000 र बङ्गलादेशतर्फ 269 मेट्रिक टन चिराइतु निर्यात हुँदा 6,56,00,000 आम्दानी भएको पूर्वी भन्सार नागा काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहले जानकारी दिनुभएको छ. पछिल्लो समय बङ्गलादेशतर्फ रिट्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसी लगायतका जडीबुटीको निकासी बढेको छ. यस अवधिमा बङ्गलादेशतर्फ 187 मेट्रिक टन रिट्ठा निर्यात भएको छ. कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र सतावरले राम्रो बजार मूल्य पाएका छन्. चुत्रो, नागबेली पाउडर, अमला, टिमोर निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ.
3: अब खबर फटाफट.
4: चितवनको रत्नगर छ बसौलीको नारी चेतना उद्यमी महिला समूहमा आबद्ध 50 जना महिला दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै दैनिक 200 लिटर दूध संकलन गरेर दही, घिउ, पनिर, चीज, बटर, आइसक्रिम, खुवा लगायतका खुराक उत्पादन गर्दै गुल्मीको सत्यवती गाउँपालिका पशुपालनका लागि किसानलाई प्रोत्साहन गर्दै उन्नत जातका गाई भैँसी र राङ्गो किन्न 25,000 दरले अनुदान दिने, अनुदानका लागि आउँदो 15 गते प्रस्ताव पेश गर्न सूचना. जनपूर्णिमाको गोसाईकुण्ड मेलाका तीर्थयात्रीका लागि 4 ठाउँमा स्वास्थ्य शिविर राखिने, धुन्से, चोलाङपाटी, लौरी विनायक र गोसाईकुण्डका स्वास्थ्य शिविरमा रसुवा अस्पताल र आयुर्वेदका चिकित्सकले परीक्षण गरेर औषधि दिने. महाकालीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा 1,200 मिटर पक्की तटबन्ध निर्माण, तटबन्ध निर्माणका लागि 11,65,00,000 खर्च. दाङको गोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा 4 जना विरुद्ध मुद्दा. गोराहीका सोहनलाल चौधरी र कृष्णबहादुर चौधरी सहित बंगला चोलीका दिवाकर खत्री र खिमबहादुर घरती विरुद्ध जरिवाना र कैद सजाय माग. र गएको आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा नियम उल्लङ्घन गर्ने 43,600 चालक ट्राफिकको कार्यवाहीमा चालक माथिको कार्यवाहीबाट 3,19,00,000 जरिवाना असुली.
3: बेलायतमा गएको महिना 2.9% मूल्य वृद्धि भएको देखिएको छ. राष्ट्रिय तथ्याङ्क कार्यालयले अघिल्लो महिनाको 2.6% भन्दा बढी मुद्रास्फीति भएको बताएको छ. ऊर्जा नियामक अफजेमले मूल्य बढाएका कारण मुद्रास्फीति बढेको भनिएको छ. कार्यालयका माइक हार्डीले मुद्रास्फीति बढ्नुको कारण धेरै छन् भन्नुभएको छ.
6: The rising gas prices was the largest for almost 4 years.
1: To a lesser extent, there were upward contributions from furniture and clothing, although prices fell for these categories between June and July. This was by less than the same 2 months a year ago. There were some offsetting contributions as well. So we had downward contributions from motor fuels, with diesel and petrol prices falling between June and July.
3: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल
6: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: SBS गोर्खा रेडियो
1: सैन्य समुदाय
0: अनि
1: स्मार्ट स्पिकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो
3: धनकुटा कोशी पहाड़ी जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने जिल्लामा पर्छ। तरकारी बिक्रीबाट धनकुटामा एकै वर्ष 7,97,58,00,000 रुपियाँ भित्रिएको छ। धनकुटाबाट गोपाल बराइलीको यो रिपोर्ट।
4: छथर झुरपाटी गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले आधा जति त टनेल खेती गर्दै आउनु भएको छ। उहाँले तरकारी खेती गरेरै वार्षिक 50,00,000 रुपियाँ आमदामी गर्दै आउनु भएको छ।
5: त्यो अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने। अब यो हाम्रो देशको चाहिँ मूल्यको अवस्था एकदमै बजारको अवस्था नाजुक भएको हुँदा भनेको जस्तो मूल्य पाइँदैन। मूल्य पाएको खण्डमा चाहिँ 70-50,00,000 ट्रान्जेक्सनको कारोबार गरिन्छ।
4: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र मध्ये धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर 1 को घुमाउने पनि हो। यहाँ 275 घर परिवारको बसोबास रहेको छ। यहाँका 100% किसानले तरकारी बेचेर वार्षिक 5,00,000 रुपियाँदेखि 30,00,000 रुपियाँसम्म आमदामी गर्ने गरेका छन्। यहाँका किसानलाई वैदेशिक रोजगारी भन्दा कृषि कर्म नै उत्तम छ। महालक्ष्मीका अगुवा किसान टहल बहादुर गुरुङ,
6: हामीले खेती नै गर्नुपर्छ, खेतीबाटै राम्रो आमदानी हुन्छ भनेर हामी यतै लाग्यौँ। हाम्रोमा प्रायःसो मान्छेहरू खेती नगर्ने त यहाँ कोही पनि थिए, सबै यही खेतीमै अब निर्भर छन् यहाँका मान्छेहरू। जागिर खानेहरू एकदम कमै छ, विदेश एकदम कम।
4: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी हुने गरेको छ। गत आर्थिक वर्षमा धनकुटामा 157,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रुपियाँ भित्रिएको छ। अघिल्लो वर्षको तुलनामा धनकुटामा तरकारी उत्पादन पनि बढेको छ। कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा,
7: गत सालको भन्दा यो साल उत्पादन र क्षेत्रफल बढ्नुको कारण चाहिँ के पनि छ भने, हाम्रो धनकुटा जिल्लामा चाहिँ एउटा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भनिन्थ्यो तत्काल, भने अहिले चाहिँ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम भन्ने एउटा लागू छ, जसले तरकारीमा चाहिँ अनुदान दिने कार्यक्रम रहेको हुनाले त्यसले गर्दाखेरि पनि क्षेत्र विस्तार भएको।
4: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिसँग सम्बन्धित विभिन्न परियोजनाहरू सञ्चालनमा छन्।
3: पोखराको सेती नदीमाथि निर्माणाधीन पुल निर्माणको भौतिक प्रगति 70% पुगेको छ। विक्रम सम्बत 2079 साउनमा ठेक्का सम्झौता भएको पुल निर्माणमा डाउनिङ स्ट्रीम तर्फको स्ल्याब ढलान सकिएको र स्व कन्स्ट्रक्सन जेवीका प्रबन्धक सुदर्शन देवकोटाले जानकारी दिनुभएको छ। दशैंसम्म गाडी गुडाउने तयारी भइरहेको उहाँको भनाइ छ।
8: अब यो पुलको हकमा मेरो 4 टावर छ, पाइलन भन्छौँ हामी। यो पाइलनको काम चाहिँ एउटा अलमोस्ट सकिएको अवस्था र 3 चाहिँ इन प्रोग्रेसमा रहेको छ। अब मुख्य फोकस चाहिँ टावर कम्प्लिट गर्ने र टावर कम्प्लिट गरेर अनि यसको चाहिँ अब स्टे केबल भन्छौँ हामी, स्टे केबलको स्ट्रेसिङ गर्नुपर्ने हुन्छ। अब हामी चाइनाबाट ल्याएका सामानहरू यो देख्नुभएको छ, यो पाइपमा राखेर त्यसलाई चाहिँ स्ट्रेसिङ गरिसके पछाडि खुल्ली यो पुलमा चाहिँ गाडी गुडाउनको लागि लागेको हुन्छ।
3: रोयल नेभीले आज नेटोको स्थायी सामुद्रिक कार्यदलको कमाण्ड हस्तान्तरण गर्दैछ। कमाण्ड हस्तान्तरणको यस प्रक्रिया अघि संवाददाता जेम्स वाटन सो कार्यदलको नेतृत्व गरिरहेका बेलायती कमोडोरलाई भेट्न रेक्याविक पुग्नु भएको छ।
9: Commodore Marilla Ingham is one of the most senior women serving in the Royal Navy, and for the past 4 months she's been commanding a flotilla of warships across the North Atlantic and Baltic Sea, focused on keeping sea routes open and free from interference from adversary states.
10: The northern sea routes are opening up with climate change. Okay, so they're economically important. And we've seen a growth in Russian interest in that area with the opening up of old Soviet-style bases. We're very interested in keeping those sea lines of communication free and open for everybody, because everybody's economies generally rely on the movement of goods by sea.
9: We travel to Iceland ahead of the arrival of the flagship from which the Commodore has been commanding the task force. She's been doing that work on board a Royal Canadian Navy frigate called the Ville de Quebec, and not from a ship provided by the Royal Navy.
10: So it's becoming increasingly normal. In fact, the French are taking over from me in 2 days' time, and they're going to join this ship as well, and this will be the flagship for the French force. So it's quite a normal thing.
9: Commodore Ingham is the first woman in Royal Navy history to have held 5 separate